0: यसका लागि आजको दिन मौन रहनु बेस हुनेछ। एकाग्रताको आवश्यकता भएको हुनाले आफूले गरेको काममा दत्तचित्त भएर लाग्नु नै बेस हुनेछ। आजको दिनमा परिवारका सदस्यसँग वाद विवाद नगर्नु नै राम्रो हुनेछ। सकारात्मक सोच राखेर अघि बढ्नुहोला। तार्किक क्षमता बढ्ने र प्रतिस्पर्धामा आंशिक सफलता मिल्ने ग्रह गोचर रहेको छ। सन्तान पक्षबाट चित्त बुझाउनु पर्ने परिस्थिति पनि रहेको छ। अधुरा काम कार्यलाई अगाडि बढाउन सकेमा र निरन्तर लाग्न सकेमा त्यो कामले सामान्य भए पनि लाभ दिनेछ। टाढाको यात्रामा सतर्क हुनुहोला। अब छैटौं राशि कन्या राशि। कन्या राशि हुने व्यक्तिहरूका लागि आज व्यापार व्यवसायको कामबाट लाभ हुन सक्छ। अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ। सन्तानबाट प्राप्त हुने सुखले मनमा खुशियाली छाउनेछ। अध्ययन अध्यापनको क्षेत्रमा कार्य गरिरहनु भएको छ भने त्यसले उच्च सफलता दिनेछ। दाम्पत्य जीवनमा सुख र समृद्धि हुनेछ। सामान्यतया ढुकुटीमा खजना तथा धन दौलत जम्मा हुनेछ। बाढ़ी सिद्धिकर दिन रहेकाले मानिसहरूलाई बोली वचन तथा तर्क आदिले प्रभाव पार्न र समर्थन लिन सक्नुहुने ग्रह गोचर रहेको छ। अब सातौं राशि तुला राशि। तुला राशि हुने व्यक्तिहरूका लागि आजको दिन सकेसम्म विवाद हुने काम नगर्नुहोला। विवाद गर्दा तपाईमाथि अनेक आरोप पनि लाग्न सक्छ। धन हानि हुने दिन पनि रहेको छ। व्यापार व्यवसायबाट केही फाइदा हुने काम गर्दा राम्रो हुनेछ। मनमा चिन्ता र भय उत्पन्न हुन सक्छ। आत्मबल बलियो बनाउनु पर्नेछ। देवालय र शिवालयको यात्रा गर्दा राम्रो हुनेछ। अपेक्षा र आश्वासन गरेको तर्फबाट हुने उपलब्धि नहुँदा अलि खल्लो महसुस हुन सक्ने ग्रह गोचर रहेको छ। तथापि सामान्यतया दैनिक कामकार्य एवं पेशागत व्यावसायिक गतिविधि चालू नै रहने भएकाले मनमा शान्ति छाउनेछ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि हुने व्यक्तिहरूका लागि आज व्यापार व्यवसायबाट फाइदा हुनेछ। छोटो यात्राले तपाईँको मनमा खुशी छाउनेछ। शत्रुले पनि साथ दिनेछन्, कार्यमा प्रशंसा गर्नेछन्। समयले साथ दिने हुनाले आज घर र व्यापारको काममा उच्च सफलता मिल्नेछ। सकारात्मक सोचका साथ अघि बढ्नुहोला। भोजन र वस्त्र दान गर्नु निकै राम्रो हुनेछ। आरोग्यता बढ्ने र कान्तिमा वृद्धि हुनेछ। स्थायी कार्यमा सफलता हात पार्ने दिन रहेको छ। आफूभन्दा ठूला निकाय अथवा व्यक्तिलाई सम्झौतामा ल्याउन सक्नुहुनेछ। तर आज टाढाको यात्रामा भने ध्यान दिनुपर्नेछ। अब नवौं राशि धनुराशि। धनुराशि हुने व्यक्तिहरूका लागि आज साथ र सहयोग दिने कुनै मित्र र आफन्तलाई भेट गर्दा सकारात्मक ऊर्जा प्राप्त हुनेछ। मन्दिर अथवा घरका ज्येष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईँलाई प्राप्त हुने आशीर्वादले ऊर्जा थपिनेछ। आजको दिन नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई उपहार दिन सक्नुहुनेछ। राम्रो उद्यम सम्पादन हुनेछ। प्रतिस्पर्धा जन्ने कार्यमा सफलता मिल्नेछ। दैनिक काम कार्य र पेसागत क्षेत्रमा राम्रो फाइदा प्राप्त गर्न सक्नुहुने दिन रहेको छ। आज टाढाको यात्रा त्यसमाथि धार्मिक यात्राले तपाईँलाई आर्थिक लाभ गराउनेछ। पारिवारिक मिलन पनि हुन सक्ने ग्रह गोचर रहेको छ। अब दशौं राशि मकर राशि। मकर राशि हुने व्यक्तिहरूको लागि आज आमदानीको केही हिस्सा भोका तथा गरीब व्यक्तिहरूलाई दिनुभएमा राम्रो हुनेछ। कन्यालाई केही उपहार दिनुभयो भने तपाईँको मनमा प्रसन्नता छाउनेछ। देवालय अथवा शिवालय पुगेर दर्शन गर्नाले तपाईँको मनमा हर्ष छाउनेछ। गौमाता र भोका जनावरलाई केही खाना दिनुभयो भने तपाईँलाई फाइदा हुनेछ। चन्द्रमाको साथ रहेको छ। दिनमा 3:30 बजे पछिको दिन राम्रो रहने छैन। सबै कार्यमा आर्थिक लेनदेनमा सतर्क हुनुहोला। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि हुने व्यक्तिहरूका लागि आज स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्दा होसियारी हुनुपर्ने अवस्था रहेको छ। आजको दिनमा अनावश्यक खर्च भइजानेछ। समयको दुरूपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुन सक्छ। कुम्भ राशिका व्यक्तिले आजको दिनमा धन लगानी नगरेकै राम्रो हुनेछ। आर्थिक हानि हुन सक्नेछ। सहकर्मी तथा मित्रवर्गसँग पनि द्वन्द हुन सक्ने समय चलिरहेको छ। गरिरहेको काममा अवरोध आउनेछ। छर छिमेकी र हितैषीसँगको सम्बन्धमा तुसारोपन बन्न सक्छ। हरेक काममा तपाईँ सतर्क हुन आवश्यक छ। खानपानमा पनि ध्यान दिनुपर्ने देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि हुने व्यक्तिहरूका लागि आज सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ। आफन्त र मित्र मण्डलीको साथ र सहयोग प्राप्त हुने हुनाले तपाईँको मनमा उत्साह थपिनेछ। अध्ययन र अध्यापनको क्षेत्रमा पनि तपाईँलाई सफलता मिल्नेछ। घर व्यवहारका लागि चाहिने सामान खरिद गर्नका लागि आजको दिन उपयुक्त रहेको छ। शोधनबाट सहयोग मिल्नेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापार एवं व्यवसायबाट आकस्मिक रूपमा धन लाभ हुनेछ। शारीरिक आरोग्यता बढ्ने र शरीरमा शक्ति र साहस थपिने दिन पनि आज रहेको छ। राशिफलबारे जानकारी सँगै अब लाग्नु आजको साइड विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य मेष राशिमा, चन्द्रमा मीन राशिमा रहनेछन्। त्यसैले उत्तर र पश्चिम बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज बिहिबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला। आज दक्षिण र पूर्वतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक भूमिको पायामा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। आजको शुभ लाभ अमृत बेला अर्थात् शुभ लाभादी बेला बिहानमा 5:20 सात बजेसम्म शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। बिहानमा 7:08:40 रोड बेला रहनेछ। बिहानमा 8:40 10:20 उद्योग बेला रहनेछ। बिहानमा 10:20 मध्याहमा 12:00 चौर बेला रहनेछ। मध्याहमा 12:00 दिनमा 1:40 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिनमा 1:40 3:20 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गर्न सकेका र थाहा दिइरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 3:20 5:00 काली बेला रहनेछ। काली बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 5:00 साँझमा 6:40 समय फेरि शुभ बेला रहनेछ। शुभ लाभादी बेलाको रातितर्फ लागौ। साँझमा 6:40 8:00 रोग बेला रहनेछ। साँझमा 8:00 9:20 उद्योग बेला रहनेछ। राति 9:20 10:40 चौर बेला रहनेछ। राति 10:40 12:00 लाभ बेला रहनेछ। राति 12:00 1:19 अमृत बेला रहनेछ। राति 1:19 2:39 काल बेला रहनेछ। राति 2:39 3:59 शुभ बेला रहनेछ भने राति 3:59 भोलि बिहानमा 5:19 समय फेरि रोग बेला रहनेछ। यसमा सबभन्दा शुभ शुभभन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात् सबैभन्दा खराब समय दिनमा 1:30 3:00 समय राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठुलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिएर हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन। फेरि महेन्द्रपुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
7: होइन, के भन्छन् यी बुढा, किन महेन्द्रपुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
6: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
8: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
6: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98460-43853।
9: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
12: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
11: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
12: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
11: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
12: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
11: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
13: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
14: खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
13: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
14: तिमीलाई थाहा थिएन?
13: थाहा थिएन।
14: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
13: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
14: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
15: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
16: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
17: सफलता

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। युवतीलाई विभिन्न देश पुर्याएर बन्दक बनाउने, जबरजस्ती करणी गर्ने र करोड़ौं रकम ठगी गर्ने स्याङ्जाका एक वडा अध्यक्ष पक्राउ। सुकुम्बासीसँग आन्दोलित

नेतृत्वको एकलौटी निर्णयले पार्टी कमजोर बनेको नेता महतको आरोप। तीन जिल्ला सभापति सहित 12 जनालाई सोध्यो कांग्रेस स्पष्टीकरण। राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधनमा गर्नुपर्नेमा जोड। 9 महिनामा नेपाल टेलिकमको खुद मुनाफा 6 अर्ब 27 करोड़। फिलिपिन्सको संसद भवनमा गोली चल्यो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजधानी बेजिङमा। र टी20 अण्डर अलराउण्डर वरियतामा दिपेन्द्र चौथो स्थानमा यथावत। अब सुनौ पूरा समाचार। अमेरिका पठाउने प्रलोभन देखाए एक युवतीलाई विभिन्न देश पुर्याएर बन्धक बनाउने, जबरजस्तीकरण गर्ने र करोड़ौं रकम ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा स्याङजाका एक वडाध्यक्ष पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोले पुतली बजार नगरपालिका नम्बर 4 का वडाध्यक्ष 44 वर्ष शिवप्रसादुर थापालाई कास्कीको पोखराबाट पक्राउ गरेको हो। थापाले सामाजिक सञ्जाल व्हाट्सएप मार्फत पीड़ित युवतीलाई जिनजान गरिए 60 लाख रूपियाँमा अमेरिका पठाइदिने विश्वास दिलाएका थिए। सो योजना अनुसार 2078 वैशाख 11 गते उनले पीड़ितलाई काठमाण्डुबाट दुबई पुर्याएर 1 महिनासम्म होटलमा राखेका थिए। दुबईमा भए रहँदा भिसा प्रक्रियाका लागि भन्दै एजेन्ट मार्फत पीड़ितको पासपोर्ट फोटो र 8 लाख रूपियाँ बराबरको विदेशी मुद्रा लिएर भिजिट भिसा तयार गरिएको थियो। त्यसपछि पीड़ितलाई बहराइन, टर्की, ब्राजिल र पेरू हुँदै कोलम्बिया पुर्याइएको थियो। कोलम्बियामा 1 वर्षसम्म बन्धक बनाएर राख्ने क्रममा पीड़ितमाथि शारीरिक तथा मानसिक यातना दिनुको साथै जबरजस्ती गर्ने समेत भएको ब्यूरोले जनाएको छ। पीड़ितले आफूलाई नेपाल फर्काइदिन आग्रह गर्दा प्रतिवादी थापाले उल्टै थप रकम माग गरेका थिए। ज्यान जोगाउन पीड़ितले अमेरिकामा रहेका साथी मार्फत थापाले उपलब्ध गराएका विभिन्न ब्याङ्क खाता र वेस्टर्न युनियन मार्फत पटक पटक गरी 98,900 अमेरिकी डलर बुझाएकी थिइन्। रकम पाएपछि थापाले आफ्ना एजेन्ट मार्फत पीड़ितलाई कोलम्बियाबाट पानामाको जंगल हुँदै मेक्सिको बोर्डरसम्म पुर्याउन लगाएका थिए। त्यहाँ पुगेपछि पूर्ण $20,000 माग गरिएको र सो रकम दिन नसक्दा एजेन्टहरूले पीड़ितलाई मेक्सिकोमै अलपत्र छाडेर सम्पर्कविहीन भएको थिए। अलपत्र परेकी पीड़ितले अमेरिकामा रहेका आफन्त र अमेरिका स्थित नेपाली दूतावासको समन्वयमा ट्राभल डकुमेन्ट बनाएर 2083 वैशाख 2 गते नेपाल फर्कन सफल भएकी थिइन्। नेपाल आएर दिएको उजुरीका आधारमा ब्यूरोको टोलीले थापालाई 2083 वैशाख 28 गते पोखराबाट पक्राउ गरेको हो। काठमाण्डु जिल्ला अदालतबाट म्याद थप गरी उनीमाथि मानव बेचबिखन तथा ओसार पोसार मुद्दामा थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी उपरीक्षक राजन लिम्बुले जानकारी दिएका छन्। अखिल नेपाल सुकुम्बासी संघले पूर्व पश्चिम राजमार्ग 5 घण्टाका लागि चक्का जाम गर्ने घोषणा गरेको छ। बुधबार काठमाण्डुको संवाद जवलीमा पत्रकार सम्मेलन गर्दै संघले वैशाख 31 गते बिहान 5 देखि 10 बजेसम्म राजमार्ग चक्का जाम गर्ने जनाएको हो। अखिल नेपाल सुकुम्बासी संघका इन्चार्ज नहेन्द्र खड्काले आन्दोलन देशभरका सुकुम्बासीको अधिकारसँग जोड़िएको भन्दै सहयोगका लागि सबैलाई अपील गरेका हुन्। उनले चक्का जामलाई कुनै पार्टी वा संगठन विशेषको नभई सुकुम्बासी समुदायको अधिकारका लागि गरिएको आन्दोलनका रूपमा लिन आग्रह गरे। चक्का जामले देशभरका सुकुम्बासीको एकताको सन्देश दिन जरूरी छ। खड्काले भने सरकारी अनाधिकृत डोजर आतंकका कारण आत्महत्या गर्न बाध्य हुनुदेखि अरबौंको सम्पत्ति क्षति भएको छ, यसको प्रतिवाद आवश्यक छ। संघकालले अमर परियारले पनि चक्का जामलाई सहयोग गर्न आग्रह गर्दै सुकुम्बासीका लागि जमीन व्यवस्थापनको माग गरेका छन्। संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले सरकारले नागरिकको आवास अधिकार सम्बन्धी संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको आदेश अवज्ञा गरेको आरोप छ। उनले प्रधानमन्त्री बालेन्द्र शाहप्रति समेत आक्रोश व्यक्त गर्दै उनलाई तानाशाह प्रविधिको आरोप लगाए। नेपाली कांग्रेस निकट नेपाल सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघका अध्यक्ष राजकुमार पाण्डेले आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै 70 वटै जिल्लामा संघर्षमा उत्रन आह्वान गरेका छन्। जसपा निकट सुकुम्बासी संघका अध्यक्ष तथा संयुक्त सुकुम्बासी मोर्चाका महासचिव अर्जुन कुवारले पनि चक्का जाममा समर्थन जनाउँदै डोजर अभियान विरूद्ध आपत्ति जनाएका छन्। संघका उपाध्यक्ष लीला मुक्तानले चक्का जाम बाध्यता भएको भन्दै नागरिक अधिकारका लागि साथ दिन आग्रह गरिन्। महासचिव प्रकाश खरेलले पूर्व पश्चिम राजमार्ग चक्का जामसँगै भोलि माइती घर मण्डलामा संयुक्त प्रदर्शन हुने जानकारी दिए। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पुण्य प्रसाद सिटौला सरोज निर्वाचित भएका छन्। महासंघको पोखरामा भएको 7 औं महाधिवेशन अन्तर्गत बुधबार भएको निर्वाचनमा प्रतिस्पर्धी हरिशरण अघेसीलाई 566 मताअन्तरले पराजित गर्दै सिटौला विजयी भएका हुन्। विजयी सिटौलाले 1,030 मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी केसीले 464 मत प्राप्त गरे। महासंघको वरिष्ठ उपाध्यक्षमा सानु काजी प्रजापतिले 826, अनि कुमार साईले
749, केदार पौडेलले 580 मत ल्याएर विजय भए। वरिष्ठ उपाध्यक्षमा 6 जना भई भएको प्रतिस्पर्धामा

0: राजेन्द्र रिमाल 497, सुनिल कुमार 491 र गोकर्ण प्रसाद प्रादेली 415 मत ल्याएर पराजित भए। सात उपाध्यक्षमा चन्द्रा ओझा 783, डम्बर राज पन्त 693, आत्माराम थापा 631, कान्छाराम थिङ 610, कान्छाराम बल 585, जितबहादुर भारती 556 र रामप्रसाद सुवेदी 539 मत ल्याएर विजय भए। 13 जना बीच भएको प्रतिस्पर्धामा रवि रिमाल 535 र पकलाल श्रेष्ठ 506, रामशास्त्री पाण्डे 491, राजेन छेत्री कणेल 453, डिलबहादुर ढुङ्गाना छेत्री 340 र लीला बहादुर कुरुङले 313 मत प्राप्त गरेर पराजित भए। महासंघको उपाध्यक्ष महाबाल यादवलाल श्रेष्ठ 73 मत प्राप्त गरेर विजय भयो भने पराजित नवीन प्रजापतिले 63 मत प्राप्त गरे। महासचिवमा डेकनाथ गौतमले 698 मत ल्याएर विजय भए। 3 जना बीच भएको प्रतिस्पर्धामा ज्ञानेन्द्र श्रेष्ठले 489 र शम्भु प्रसाद रिजालले 283 मत प्राप्त गरेर पराजित भए। 3 उपमहासचिवमा देवेन श्रेष्ठ 841, भानुभक्त बरा 761 र पुरूषोत्तम सिंह खडाले 613 मत ल्याएर विजय भए। सो पदमा 5 जना बीच भएको प्रतिस्पर्धामा राजन रोक्का 562 र मनप्रसाद आचार्यले 497 मत ल्याएर पराजित भए। 3 सचिव पदमा उमेश केसी 599, चेत प्रसाद गौतम अर्जुन 761 र टंक प्रसाद बस्यालले 613 मत ल्याएर विजय भए। 7 जना बीच भएको प्रतिस्पर्धामा जीवन कुमार बन्जारी 518, नारायण प्रसाद भट्टराई 470, महान बहादुर सम्वाद 278 र विक्रम गिरीले 263 मत ल्याएर पराजित भए। कोषाध्यक्षमा राजेन्द्र आचार्य 716 मत ल्याएर विजय भए। 3 जना बीच भएको प्रतिस्पर्धामा राजेश कुमार श्रेष्ठको 512 र किरण कुमार खड्काको 225 मत ल्याएर पराजित भए। सकोषाध्यक्षमा शोभा खर पौडेल 795 मत ल्याएर विजय हुँदा ठाकुर नाथ सुवेदीले 540 मत प्राप्त गरेर पराजित भए। महासंघको 14 सदस्यमा समीक्षा गुरूङ, अर्जुन श्रेष्ठ, गोपाल कार्की, दीपक बोहरा, अशोक कुमार चौधरी, प्रकाश तिवारी, कृष्ण प्रसाद सुवेदी, गणेश राज पाण्डे, पदम राज सापकोटा, गणेश बहादुर गुरूङ, हरिभक्त श्रेष्ठ, टेकेन्द्र राई, भूपेन्द्र खड्का र हेमराज दाहाल विजय भएका छन्। कास्की जिल्लाभित्र सञ्चालनमा रहेको एम्बुलेन्स सेवालाई दह व्यवस्थित मर्यादित र प्रविधिवती बनाउन जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। बुधबार कास्कीका प्रमुख जिल्लाधिकारी रुद्रादेवी शर्माको समन्वयमा बसेको समितिको बैठकले एम्बुलेन्सको वर्गीकरण, अनुगमन र प्रविधि जडान लगायतका 10 बुँदे प्रस्तावमाथि छलफल गर्दै कार्यान्वयनको प्रक्रिया अगाडि बढ़ाएको हो। बैठकले एम्बुलेन्स सेवा निर्देशिका 2082 बमोजिम जिल्लाका सबै सरकारी तथा निजी एम्बुलेन्सहरूलाई अनिवार्य रूपमा जीपीएस प्रणाली जडान गर्न निर्देशन दिएको छ। जीपीएस जडान नभएका र सञ्चालन अनुमति नलिएका एम्बुलेन्सहरूलाई तत्काल कानूनी दायरामा आउन पत्रचार गर्ने निर्णय भएको छ। यस्तै ख वर्गका स्तरोन्नति हुन नसकेका एम्बुलेन्सहरूलाई निर्देशिका अनुसार ग वर्गको बिरामी ओसार पोसार गर्ने सवारीका रूपमा अनुमति लिएर मात्र सञ्चालन गर्न भनिएको छ। मापदण्ड पूरा भए नभएको जाँच गर्न र अनुमति बिना सञ्चालित एम्बुलेन्सहरूलाई नियमन गर्न एउटा विशेष अनुगमन उपसमिति समेत गठन गरिएको छ। आगामी वर्ष याममा हुन सक्ने सम्भावित प्राकृतिक विपदलाई मध्यनजर गर्दै बैठकले एम्बुलेन्स र चालकहरूलाई 24 घण्टा तयारी अवस्थामा रहन निर्देशन दिएको छ। साथै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको माग बमोजिम जिल्लाका सम्पूर्ण एम्बुलेन्सहरूको विवरण विपद पोर्टलमा प्रविष्ट गर्ने निर्णय भएको छ, जसले गर्दा आपतकालीन अवस्थामा एम्बुलेन्सको उपलब्धता सजै पत्ता लाग्नेछ। एम्बुलेन्स सेवामा हुने मनोमानी भाड़ा असुलीलाई रोक्न बैठकले कड़ा कदम चालेको छ। अबदेखि सबै एम्बुलेन्सहरूले समितिले तोकेको भाड़ा दर यात्रुले देख्ने गरी स्पष्ट रूपमा टास्नु पर्नेछ। सेवाको पारदर्शिताका लागि एम्बुलेन्स संचालक संस्थाहरूले आफ्नो आय व्ययको विवरण नियमित रूपमा प्रादेशिक जनस्वास्थ्य केन्द्रमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ। बैठकले चालकहरूको व्यावसायिकतालाई ध्यान दिँदै निर्देशिकालाई तोकेको अनिवार्य पोशाक लगाउनु पर्ने निर्णय गरेको छ। चालकहरूको दक्षता अभिवृद्धिका लागि आगामी आर्थिक वर्ष 83-84 सचेतना तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने भएको छ। यसका अतिरिक्त पोखरा स्थित पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्स प्रणालीले ख वर्गको एम्बुलेन्स खरिदका लागि मागेको राजस्व छूटको सिफारिशलाई आवश्यक कार्यान्वयनका लागि प्रादेशिक समितिमा पठाउने निर्णय समेत भएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीमा सम्पन्न उक्त बैठकमा स्वास्थ्य क्षेत्रका प्रतिनिधि र सरकारवालाहरूको उपस्थिति रहेको थियो। कास्कीको रूपा गाउँपालिकामा लिफ्ट सहितको सुविधा सम्पन्न प्रमुख प्रशासकीय भवन उद्घाटन गरिएको छ। गाउँपालिकाको छ फाल भान्ज्याङमा निर्माण गरिएको भवन बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो। 7,80,00,000 रूपियाँ लागतमा निर्माण गरिएको भवन एक वर्षभित्रै सम्पन्न भएको गाउँपालिकाले जनाएको छ। रमिता इन्फ्रास्ट्रक्चर र वन कन्स्ट्रक्सन प्रणाली जेबीले तोकिएकै समयभित्र निर्माण कार्य सकेर भवन हस्तान्तरण गरेको हो। तीन तले भवनमा 22 कार्यकक्ष कर्मचारी तथा पालिकाका बैठक कक्ष र सभाहाल सहित 24 कोठा रहेका छन्। गाउँपालिकामै पहिलो पटक लिफ्ट सहितको भवन निर्माण भएको बताइएको छ। उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले समयमै काम सम्पन्न हुनु सकारात्मक सन्देश भएको बताउनुभयो। उहाँले धेरै योजना ढिलासुस्ती हुने अवस्थाबीच यो भवन निर्धारित समयमै सम्पन्न हुनु व्यवधारणीय रहेको उल्लेख गर्नुभयो। गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले गाउँमै सेदरबार पुगेको अनुभूति हुने गरी भवन निर्माण भएको बताउनुभयो। कार्यक्रममा धनराज आचार्य पोखरा महानगरका धनराज आचार्य कास्कीका प्रमुख जिल्लाधिकारी उदय शर्मा लगायतको सहभागिता रहेको थियो। पोखरा महानगरपालिकाको सार्वजनिक लेखा समितिले महानगरभित्रका निजी विद्यालयमा कानून बमोजिम विद्यार्थीले पाउनुपर्ने छात्रवृत्ति पूर्ण कार्यान्वयन गर्न निर्देशन दिएका छ। निजी विद्यालयहरूले विद्यार्थीबाट मनपरे शुल्क असुलेको र छात्रवृत्ति नदिएको व्यापक गुनासो आएपछि समितिले नियम अनुसार छात्रवृत्ति कार्यान्वयनबारे विवरण र जथाभावी शुल्क लिने ठाउँला विद्यालयको तथ्याङ्क तत्काल प्रेस गर्न महानगरको शिक्षा महाशाखालाई निर्देशन दिएको हो। समितिका संयोजक झपटबहादुर राणावारको अवस्थामा बसेको बैठकले शिक्षा ऐन र महानगरको शिक्षा कार्यविधि अनुसार निजी विद्यालय चल्नुपर्ने निर्णय गरेको छ। पोखराको ठूलो निजी विद्यालय मनपरी रूपमा शुल्क लिएका छन्। त्यस्ता विद्यालयको तथ्याङ्क र छात्रवृत्तिको विवरण महाशाखासँग मात्र गर्ने निर्णय भएको छ। उहाँले भन्नुभयो बैठकले छात्रवृत्तिलाई पूर्ण कार्यान्वयन गर्न निर्देशन समेत दिएको छ। बैठकमा निजी क्षेत्रले नर्सरीदेखि कक्षा 12 प्रदान गर्ने छात्रवृत्ति भर्ना शुल्क वार्षिक शुल्क कक्षा 8 परीक्षा केन्द्र प्रश्न पत्र छपाईको गुणस्तरीयता र बालमैत्री वातावरण लगायतका विषयमा शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यसँग स्पष्टीकरण लिएको थियो। शिक्षा ऐन अनुसार प्रारम्भिक बाल विकासदेखि कक्षा 12 विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने व्यवस्था छ। 500 विद्यार्थी भएका विद्यालयले 10%, 500 800 विद्यार्थी भएकाले 12% र 800 भन्दा बढ़ी विद्यार्थी भएका विद्यालयले 15% छात्रवृत्ति दिनुपर्ने कानूनी प्रावधान छ। समितिले यसैको प्रभावकारी कार्यान्वयनमा जोड़ दिएको राणावारले बताउनुभयो। यस्तै शैक्षिक सत्र शुरू हुनुभन्दा कम्तीमा 2 अगावै आगामी शैक्षिक सत्रका लागि विद्यार्थीसँग लिने शुल्क प्रस्तावित गरी स्वीकृतिका लागि स्थानीय तहमा पेश गर्नुपर्ने व्यवस्था भए पनि पोखराको निजी विद्यालयले अहिलेसम्म शुल्क निर्धारण नगरेको समितिले जनाएको छ। बैठकमा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले गरीबको स्पष्ट परिभाषा र परिचय पत्र नहुँदा स्थानीय तहको सिफारिशमा आधारमा छात्रवृत्ति दिने गरिएको बताए। उनले भर्ना शुल्कमा मनपरी गरेको प्रमाण सहित उज्री आएमा कार्यवाही गरिने प्रतिबद्धता जनाए। लेखा समितिले शहरी विकास पर्यटन तथा पूर्वाधार महाशाखा अन्तर्गत रहेको घरना साभिलेखीकरण र निर्माण सम्पन्न प्रमाणपत्र वितरणमा देखिएको अन्यबारे पनि छलफल गरेको छ। एउटा इन्जिनियरले 3 वडासम्म हेर्नुपर्ने अवस्थामा 2000 वर्ग फिटसम्मको घर सम्पन्न प्रमाणपत्र वडाबाटै दिने व्यवस्था प्रभावकारी नभएको र सेवाकारीले समयमै सेवा नपाएको समितिले ठहर गरेको छ। बैठकमा इन्जिनियर रविचन्द्र घिमिरेले स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत कार्यविधि बनाएर कामगी बढ़ाएको स्पष्ट पारेका थिए। सरकारले संघीय मन्त्रालयहरूको संख्या 22 घटाएर 18 कायम गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालय पुनर्संरचना गर्ने निर्णय गरेको हो। सरकारले अर्थ गृह परराष्ट्र रक्षा तथा कानून न्याय एवं संसदीय मामिला मन्त्रीलाई यथावत राखेको छ। यस्तै उद्योग वाणिज्य तथा आपूर्ति संस्कृति पर्यटन तथा नागरिक उड्डयन तथा ऊर्जा जल तथा शिक्षा मन्त्रालय पनि यथावत रहने भएका छन्। प्रविधि र आविष्कारलाई प्राथमिकता दिने नीति अनुसार सरकारले छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय गठन गरेको छ। यसअघि शिक्षा मन्त्रालय अन्तर्गत रहेको विज्ञान प्रविधि सम्बन्धी कामलाई अलग गरी नयाँ मन्त्रालय बनाइएको छ। सरकारले समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गर्दै शिक्षा तथा खेलकुद मन्त्रालय संचार मन्त्रालय युवा श्रम तथा रोजगार मन्त्रालय तथा भूमि सहकारिता मानव संसाधन मन्त्रालय गठन गरेको जनाएको छ। त्यसै गरी महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय पूर्वाधार विकास मन्त्रालय तथा कृषि वन तथा पर्यावरण मन्त्रालय पनि रहने भएका छन्। साविकको संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको सूचना प्रविधि सम्बन्धी काम भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले मातहतमा रहने भएको छ। प्रधानमन्त्री बालेन शाहले प्रेस तथा अनुसन्धान विज्ञता दैपा दाहालका अनुसार प्रशासनिक सुधार र खर्च कटौतीका लागि मन्त्रालय संख्या पुनरावकन गर्ने योजना अनुरूप पुनर्संरचना गरेको हो। यसका लागि सचिव गोविन्द बहादुर कार्कीको समझौतामा गठित पुनर्संरचना व्यवस्थापन सचिवालयले दिएको प्रतिवेदनका आधारमा मन्त्रालयहरूको नाम कार्य विभाजन र संरचनामा हेरफेर गरिएको सरकारको भनाइरहेको छ। नेपाली कांग्रेसको केन्द्रीय अनुसन्धान समिति पुनर्गठन भएको छ। सभापति गगन कुमार थापाले विधान 2017 संशोधन सहितको धारा 34 को उपधारा 7 बमोजिम समिति पुनर्गठन गरेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। उहाँका अनुसार समितिको संयोजकमा तारामान गुरूङ छन्। त्यस्तै सदस्यहरूमा केन्द्रीय सदस्यहरू धना खतिवडा, रमेश प्रसाद धमला र बजरंग नेपाली रहेका छन्। संसारको सातौं अग्लो धौलागिरी हिमालको 66 आरोहण दिवस बुधबार विविध कार्यक्रम गरी मनाइएको छ। धौलागिरी गाउँपालिका 4 मोदीमा पदमार्ग तथा घरवास प्रबन्धन कार्यक्रमसँगै पर्वतारोही सम्मान गरेर दिवस मनाइएको हो। सन् 1960 मे 13 अस्ट्रेलियाको कुर्क डी बर्गर नेतृत्वको टोलीले पहिलो पटक 8167 मिटर अग्लो धौलागिरी हिमालको सफल आरोहण गरेको थियो। गण्डकी प्रदेशको पर्यटन तथा उद्योग मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको सहयोग तथा ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल टान गण्डकीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनले पहिलो पटक हिमाल अवस्थित क्षेत्रमा नै आरोहण दिवस मनाइएको बताए। यसअघि पहुँच र पहलको अभावमा कार्यक्रम पोखरा र काठमाडौँमा हुने गरेको उहाँको भनाइ छ। आरोहण दिवसका अवसरमा पर्वतारोही कृष्ण केसीलाई सम्मान गरिएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा पर्यटन व्यवसायहरूले सड़क विस्तार र हेलिकप्टर मार्फत सिधै आधार शिविर पुग्ने अवधिका कारण धौलागिरी चक्रिय पदमार्ग सुनसान बन्दै गएको गुनासो गरेका थिए। गण्डकी प्रदेश कि पर्यटन तथा उद्योग मन्त्री योगेश्वर रिमालले हिमाल संरक्षण र पर्यटन प्रबन्धन मार्फत रोजगारी तथा आय आर्जन बढ़ाउने नीति सरकारले लिएको बताउनुभयो। यस एममा धौलागिरी आरोहणबाट सरकारले 1,34,54,550 रूपियाँ सलामी दस्तुर संकलन गरेको पर्यटन विभागले जनाएको छ। विभागका अनुसार 4 समूहका 30 आरोहीले यस वर्ष धौलागिरी आरोहण अनुमति लिएका छन्। पर्यटन विभागको अभिलेखीकरण अनुसार पछिल्लो 66 वर्षमा 700 भन्दा बढ़ी पर्वतारोहीले धौलागिरी हिमाल आरोहण गरिसकेका छन्। 20 वर्षपछि विवाह गर्न विद्यमान कानून व्यवस्थामा परिवर्तन नगर्न बाल अधिकार कर्मीहरूले जोड़ दिएका छन्। बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपले आयोजना गरेको बिहे बारी 20 वर्ष पारी अभियानमा संचार कर्मीको भूमिका विषयका छलफल कार्यक्रममा वक्ताहरूले विवाह गर्ने उमेरलाई घटाएर 18 वर्ष ल्याउन कतिपय पक्षले दवाब दिए पनि यस्तो प्रस्ताव अघि बढ़न नहुने बताएका छन्। राष्ट्रिय बाल अधिकार परिषदका पूर्व कार्यकारी निर्देशक तारक धितालले विवाह गर्ने विद्यमान उमेर घटाउँदा शैक्षिक, मानसिक, आर्थिक र सामाजिक सबै साथै प्रजनन स्वास्थ्यमा प्रतिकूल असर पर्ने अध्ययनबाट देखिएको बताए। उनले चीन, दक्षिण कोरिया, भारत लगायतका मुलुकमा पनि 20 वर्षपछि नै विवाहको कानूनी प्रावधान रहेको दृष्टान्त दिए। अधिकार कर्मी धेराले नेपाल सरकारले ल्याएका बाल विवाह अन्त्य सम्बन्धी रणनीति 2072 प्रभावकारी कार्यान्वयनका लागि सबै तहका सरकार, निजी क्षेत्र र संचार कर्मीले भूमिका निर्वाह गर्नुपर्ने बताए। नेपालको संविधानको धारा 39 बाल विवाहलाई बालबालिकालाई बाल विवाह गर्न बाध्य पार्नु नहुने व्यवस्था गरेको छ भने मुलुककै अपराधी संहिता 2074 दफा 173 20 वर्ष नपुगी गरिने बाल विवाहलाई दण्डनीय मानेको छ। सिजपका अध्यक्ष तिलोत्तम पौडेलले केटा र केटीको मंजूरीमा विवाह भएमा 20 वर्ष मुनिको विवाहलाई पनि मान्यता दिनुपर्छ भन्ने बुझाए पनि सही नभएको बताएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाश अधिकारीलाई संघीय संसद प्रतिनिधि सभाको सचिव पदमा नियुक्ति गरेका छन्। राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिशमा नेपालको संविधानको धारा 106 धारा 1 बमोजिम उनलाई हिजो सचिवमा नियुक्ति गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। एक सातदेखि अवरूद्ध राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा हिजोदेखि सञ्चालनमा आएको छ। राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणाली एनआईडीएमआईएसमा केही प्राविधिक समस्या देखिएपछि उक्त सेवा 21 वैशाखदेखि अवरूद्ध भएको थियो। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले आज विज्ञप्ति जारी गर्दै परिचय पत्र सम्बन्धी सेवा सञ्चालनमा आएको जनाएको छ। एनआईडीएमआईएसमा आएको प्राविधिक समस्या हल गरिएसँगै सेवा सञ्चालनमा आएको विभागले जनाएको छ। रेडियो सफलतामा खबर सङ्गालो अब एकैछिन विश्रामको पालो।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055057 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 9867-81-234, 9750-77-123, व्हाट्सएप नम्बर 9811-77-123।
2: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमाल गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9956-011-86, 9956-35-111। सम्पर्क नम्बर फेरि एकपटक 9956-35-111।
4: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
6: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: सूचना, शिक्षा र मनोरञ्जन, अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
11: घर बनाउन लाएको कुरा त तलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
12: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
13: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
14: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-5149-84 5149-85 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 061-5259-04 अल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।
16: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाली कांग्रेसका नेता प्रकाश शरण महतले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापना गर्न संघर्षरत कांग्रेस अहिले अप्ठ्यारो अवस्थामा रहेको बताउनु भएको छ। बुधबार काठमाडौँमा आयोजित नेपाली कांग्रेस बागमती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले भदौ 23 र 24 को घटनापछि नेपालमा श्रृंखलाबद्ध राजनीतिक गतिविधि भएको बदली गर्नुभयो। उहाँले नेपाली कांग्रेस नेपालको सर्वाधिक लोकप्रिय पार्टी संविधान निर्माणमा अगुवाई गर्ने शक्ति र लोकतान्त्रिक मूल्य र मान्यताको आधार भएको भए पनि अहिले चुनौतीपूर्ण अवस्थामा पुगेको बताउनुभयो। महतले कांग्रेसको पुरानो सहमति मूलक राजनीतिक संस्कार कमजोर हुँदा पार्टीमा समस्या आएको पनि बताउनुभयो। उहाँले पीपी कोइराला गणेश पानसिंह जस्ता नेताहरूको समयमा सहमतिका आधारमा पार्टी सञ्चालन हुने परम्परा रहेको स्मरण गर्नुभयो। महतले विशेष महाधिवेशनबाट आएको नेतृत्वले सबैको सहभागिता र बहुसंख्यक सह महासमिति सदस्यको समर्थन बिना गरेको एकलौटी निर्णयले पार्टीलाई एकताबद्ध बनाउन नसक्ने टिप्पणी गर्नुभयो। उहाँले अहिले राजनीतिक चुनौती सामना गर्न पार्टीलाई एकताबद्ध बनाएर अघि बढ़न आवश्यक रहेको पनि बताउनु भएको छ। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले बुधबार 3 जिल्ला सभापति अहिले सहित 12 जना नेता कार्यकर्तालाई स्पष्टीकरण सोधेको छ। कांग्रेस अनुशासन समिति स्रोतले दिएको जानकारी अनुसार गएको फागुन 21 को निर्वाचनमा पार्टीका उम्मेद्वारहरूको पक्षमा सक्रिय नभएको पार्टी हित विपरीत काम गरेको भन्ने जिल्ला तहबाट आएको उजुरीका आधारमा उनीहरूलाई स्पष्टीकरण सोधिएको हो। अनुशासन समितिका एक सदस्यले दिएको जानकारी अनुसार कांग्रेस 12 जिल्ला सभापति राजेश रायस यादव, मुगका सभापति ऐनबहादुर शाही र रूकुम पश्चिमका सभापति प्रेम कुमार ओली सहित 12 जनालाई स्पष्टीकरण सोधिएको हो। उनीहरू 3 जना पूर्व सभापति शेरबहादुर देवानीकट नेताहरू छन्। संविधान गतिशील राजनीतिक दस्तावेज रहेको भन्दै राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन गर्नुपर्नेमा जोड़ दिएको छ। राष्ट्रिय जनमोर्चा जिल्ला समिति कास्कीद्वारा आज पोखरामा आयोजित संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता विषयक अन्तर्क्रियामा वक्ताहरूले आवश्यकता र औचित्यताका आधारमा संविधानलाई पुनः परिमार्जन गर्दै लैजानुपर्नेमा जोड़ दिएका छन्। उक्त विषयमा अवधारणा पत्र प्रस्तुत गर्दै राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले राजनीतिक र जनस्तरमा छलफल गरेर मात्र संविधान संशोधनका विषयलाई अगाडि बढ़ाउनु पर्ने बताउनुभयो। संविधान संशोधन जटिल तथा जोखिमपूर्ण तर मुलुकका लागि अत्यावश्यक प्रक्रिया हो। उहाँले भन्नुभयो, संविधान संशोधनको अठान र अवतरण सही ढंगबाट हुन जरूरी छ। मुलुकको राष्ट्रियता, सार्वभौम सत्ता र अखण्डताको रक्षाको प्रश्न तथा गणतन्त्रको सुदृढीकरणको विषयलाई केन्द्रमा राखेर संविधान संशोधनको विषयलाई अगाडि बढ़ाउनु पर्ने उहाँले जोड़ दिनुभयो। नेपाली कांग्रेस कर्णेकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले गणतन्त्र, संघीयता जस्ता राजनीतिक उपलब्धिलाई थप बलियो र सुदृढ़ बनाउने गरी संविधान संशोधन गर्नुपर्ने बताउनुभयो। संविधान संशोधन गर्दा आवश्यकता र औचित्य पुष्टि हुनुपर्ने उहाँको भनाइ छ। राष्ट्रिय एकता र सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्छ। राष्ट्र र जनताको वृहत्तर हितलाई केन्द्रमा राख्नुपर्छ। सभापति शर्माले बताउनुभयो, नागरिक समाजका प्रतिनिधि विष्णु बरालले जड़ता र यथास्थितिवादी ढंगबाट मुलुक र जनताको आकांक्षा पूरा नहुने भन्दै समय सापेक्ष रूपमा संविधानलाई परिमार्जन गर्नुपर्ने धारणा राख्नुभयो। संविधान कार्यान्वयनका क्रममा विगतमा राजनीतिक दलहरूबाट देखिएको अक्षमता र कमजोरीलाई स्वीकार गर्दै त्यसलाई सुधार्नुपर्ने उहाँको भनाइ छ। कार्यक्रममा नेकपा एमालेका नेता राजीव पहारी, नेपाली कम्युनिष्ट पार्टीका नेता श्रीनाथ बराल, नेपाल कम्युनिष्ट पार्टीका नेत्री सवित्री बुढा लगायतले आफ्नो भनाइ राखेका हुन्। अब आर्थिक समाचार। नेपाल टेलिकमको नाफा वृद्धि भएको छ। कम्पनीले सार्वजनिक गरेको 9 महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद मुनाफा गत वर्षको सोही अवधिको तुलनामा 0.85% बढ़ेको हो। चालू आर्थिक वर्ष को चैत मसान्तसम्ममा टेलिकमले 6,27,29,00,000 रूपियाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। गत वर्षको सोही अवधिमा यस्तो मुनाफा 5,71,05,00,000 रूपियाँ मात्र सीमित थियो। मुनाफामा आएको यो सुधारसँगै कम्पनीको प्रतिशेयर आमदानीमा पनि वृद्धि भएको छ। गत वर्ष 42.03 रूपियाँ रहेको प्रतिशेयर आमदानी अहिले 9.9% बढ़ेर 46.47 रूपियाँ पुगेको छ। कम्पनीको मुख्य व्यवसाय अर्थात संचालन आयमा पनि सकारात्मक प्रभाव देखिएको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा कुल संचालन आय 25,92,96,00,000 रूपियाँ पुगेको छ, जुन गत वर्षको तुलनामा 61,20,00,000 रूपियाँ अर्थात 2.42% बढ़ी हो। त्यस्तै अन्य वित्तीय स्रोतहरू समेत जोडेर कम्पनीको कुल आय 28,85,48,00,000 रूपियाँ पुगेको छ। ब्याज कर तथा राजकट्टी अघिको मुनाफातर्फ पनि कम्पनीले 1.62% सामान्य वृद्धि हासिल गर्दा 14,38,02,00,000 रूपियाँ कायम गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको आय र मुनाफा बढ़नुमा जीएसएम मोबाइल सेवाको राजस्वमा भएको वृद्धि र खर्च व्यवस्थापनको मुख्य भूमिका रहेको देखिन्छ। गत वर्षको तुलनामा जीएमएस सेवातर्फको राजस्व 57,74,00,000 रूपियाँले बढ़ेको छ भने राजकट्टी खर्चमा 8.46% कमी आएको छ। कम्पनीले ब्याङ्क निक्षेपबाट प्राप्त गर्ने ब्याज आयमा भने करिब 20.57% अर्थात 57,66,00,000 रूपियाँले गिरावट आएको छ। बजारमा ब्याजदर निरन्तर घट्दै गएका कारण गिरावट आएको कम्पनीको भनाइरहेको छ। अब विदेशको समाचार। फिलिपिन्सको राजधानी मनिला स्थित संसद भवनमा गोली चलेको छ। बुधबार संसद भवनमा 12 राउण्ड भन्दा बढ़ी गोली चलेको आवाज सुनिएको स्थानीय संचार माध्यमले जनाएको छ। फिलिपिन्सका सिनेटर रोनाल्ड डेला रोजालाई गिरफ्तार गर्ने प्रयासका बीच यो घटनाक्रम भएको हो। डेला रोजामाथि अन्तर्राष्ट्रिय अपराध न्यायालयद्वारा मानवताका विरूद्ध अपराधको आरोप लागेको छ। उनीमाथि पूर्व राष्ट्रपति रोड्रिगो दुर्तेको डेग्रा विरोधी अभियानका क्रममा कथित हत्यामा भूमिका निर्वाह गरेको आरोप छ। डेला रोजा केही दिनदेखि संसद परिसरमै रहँदै आएका छन्। सिनेटको नेतृत्वले उनलाई प्रोजेक्टिभ कस्टडी प्रदान गरेको छ। डेला रोजालाई पक्राउ गर्न प्रहरी टोली पुगेपछि गोली चलेको हो, गोली चलेका कसले चलाएको भन्ने प्रश्न भइसकेको छैन। दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणमा परि 13 जनाको मृत्यु भएको छ। फिलिपिन्सको संसदमा गोली चल्दा यस्तो भएको हो। दक्षिण लेबनानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणमा परि 13 जनाको मृत्यु भएको छ भने अन्य 14 जना घाइते भएका छन्। लेबनानको स्वास्थ्य मन्त्रालयले नबातिया शहरमा इजरायली हवाई आक्रमणमा परि मृत्यु हुनेको संख्या 5 जना पुगेको बताइएको छ। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 3 दिने भ्रमणका लागि चीनको राजधानी बेजिङ पुगेका छन्। चीनिया राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा उनी बुधबार साँझ बेजिङ पुगेका हुन्। ट्रम्पलाई बेजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनिया उपराष्ट्रपति हान झेङले स्वागत गरेका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पलेको यो करिब 9 वर्ष यताको पहिलो चीन भ्रमण हो भने नोभेम्बर 2017 पछिको दोस्रो चीन भ्रमण हो। चीन बसाईको क्रममा ट्रम्पको समकक्षी सी जिनपिङसँग भेटवार्ता हुनेछ। चीनको विदेश मन्त्रालयका अनुसार 2 दिने नेताबीच द्विपक्षीय सम्बन्ध तथा विश्व शान्ति र विकाससँग सम्बन्धित प्रमुख विषयमा गहन विचार विमर्श हुनेछ। दुई महाशक्ति राष्ट्रका प्रमुख बीचको यो भ्रमणलाई विश्वभर चासोका रूपमा हेरिएको छ। वार्तामा व्यापार, ताइवान, कृत्रिम बुद्धिमत्ता तथा इरानसँग सम्बन्धित युद्ध मुख्य एजेण्डा रहने अपेक्षा राखिएको छ। मंगलबार ट्रम्पले आफूले सीसँग इरान बारे लामो छलफल गर्ने बताएका थिए, तर पनि भ्रमणको मुख्य केन्द्र व्यापार नै रहने स्पष्ट पारेका थिए। ट्रम्प करिब 1 दशकपछि चीन भ्रमणमा गएकाले त्यसलाई आफैमा विशेष मानिएको छ। साथै सीसँग भेटवार्ता विश्वव्यापी भूराजनीतिक र आर्थिक अनिश्चितता चुलिएको समयमा हुन लागेकोले पनि यसलाई चासोका साथ हेरिएको छ। ट्रम्प सी शिखर वार्ता यसै वर्षको शुरूतिर हुने अपेक्षा गरिए पनि इरान युद्धका कारण ढिलाइ भएको हो। अब खेलकुदको समाचार। नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह अहिले आईसीसी T20 विश्वकप वरियताको अलराउण्डरतर्फ 4 स्थानमा यथावत भएका छन्। आईसीसीले हिजो सार्वजनिक गरेको नयाँ वरियतामा दिपेन्द्र 4 स्थानमा यथावत रहेका हुन्। वरियता अनुसार दिपेन्द्रको 245 रेटिङ अङ्क छ। उक्त विश्व वरियतामा जिम्बावेका सिकन्दर रजा 328 अङ्कसहित शीर्ष स्थानमा रहेका छन्। त्यस्तै भारतका हार्दिक पाण्डे दोस्रो तथा पाकिस्तानका साइन आयुब 3 स्थानमा छन्। अफगानिस्तानका अजुलदुला अजयमान 5 स्थानमा रहेका छन्। त्यस्तै एक दिवसीय वरियताको अलराउण्डरतर्फ भने दिपेन्द्र 3 स्थान सुधार गर्दै 28 स्थानमा उक्लिएका छन्। उनको रेटिङ अङ्क 53 छ। त्यस्तै नेपालको अर्का खेलाडी करण कैसी 3 स्थान झर्दै 84 स्थानमा पुगेका छन्। एक दिवसीय वरिताको ब्याटिङ तर्फ भने दिपेन्द्र 2 स्थान सुधार गर्दै 79 स्थानमा पुगेका छन्। त्यस्तै आसिफ शेख 13 स्थान सुधार गर्दै 93 स्थानमा पुगेका छन्। अब एउटा मौसम सम्बन्धी जानकारी। हाल नेपालमा पश्चिम न्यूनचापीय प्रणाली र स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल कोशी मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा सारन्त्या बादल लागेको छ। बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा भएको छ। आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा सारन्त्या बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा चट्टाङ सहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। आज राति कोशी मधेस बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली भूभागमा सारन्त्या बादल लाग्नेछ। कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका तथा कर्णाली प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा चट्टाङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग आलोको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। युवतीलाई विभिन्न देश पुर्याएर बन्दक बनाउने, जबरजस्तीकरण गर्ने र करोड़ रकम ठगी गर्ने स्याङ्जाका एक वडा सेवक र सुकुम्बासी संघ आन्दोलित। आज पूर्व पश्चिम राजमार्ग 5 घण्टा छक्का जामको घोषणा। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पुण्य प्रसाद सिटौडा निर्वाचित। कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य जीपीएसदेखि चालकको पोसाकसम्मको निर्णय। रूपा गाउँपालिकाको सुविधा सम्पन्न भवन उद्घाटन। छात्रवृत्ति पुनः कार्यान्वयन गर्न पोखरा महानगरलाई लेखा समितिको निर्देशन। नेतृत्वको एकलौटी निर्णयले पार्टी कमजोर बनेको नेता महतको आरोप। 3 जिल्ला सभापति सहित 12 जनालाई सोध्यो कांग्रेसले स्पष्टीकरण। राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन गर्नुपर्नेमा जोर। 9 महिनामा नेपाल टेलिकमको सुद मुनाफा 6 अर्ब 27 करोड़। फिलिपिन्सको संसद भवनमा गोली चल्यो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजधानी बेजिङमा। र T20 अलराउण्डर वरियता दिपेन्द्र 4 स्थानमा यथावत। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर सङ्गालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बेच्न अहिले 9 बजे खबर सङ्गाला आउनेछ। हामी छौ सफलताको पाइलामा। अब के हुन्छ सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास, रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो।
6: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
7: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
6: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
8: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560-35394।
9: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगनगौडा।
10: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
11: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
10: अनि कहाँ छ छोरा यो पसल?
11: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
12: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
11: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
10: पोखरा 2 बिन्दवासिनी बस पार्क,
11: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
10: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
11: मोबाइल नम्बर 98460-59581,
10: 98165-15475।
13: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।

0: बिक्री पनि गरिन्छ। सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल बागलुङ बस पार्क दुई पोखरा प्रोपाइटर गणेश बहादुर सुनार 0161535904 म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
6: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
7: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
6: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0161520179।
8: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
9: रेडियो सफलता 103.4
10: मेगाहर्ज। मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम
11: उमंग,
10: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
11: ज्ञानी कामे गुरु।
10: अब आइतबारदेखि शुक्रबारसम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमङ्ग सुन्न न

तपाईं वास्तवमा अत्यन्तै भाग्यशाली हुनुहुन्छ र यति भाग्यशाली हुनुहुन्छ कि यसको कुनै सीमा नै छैन। तपाईं कति भाग्यमानी हुनुहुन्छ र यदि अभागी हुनुहुन्छ भने केवल यति नै अभागी हुनुहुन्छ किनकि तपाईंलाई यही कुरा थाहा छैन तपाईं कति भाग्यमानी हुनुहुन्छ र यदि तपाईंलाई नै थाहा छैन तपाईं कति भाग्यमानी हुनुहुन्छ यसको अभावमा तपाईं दुःख पनि सहनुहुन्छ र भगवानसँग प्रार्थना पनि गर्नुहुन्छ, हे भगवान मलाई यो देऊ मलाई यो देऊ मलाई यो देऊ मलाई यो देऊ मलाई यो देऊ। जब दिनेले नै सबैलाई दिइसकेका छन् र के दिएका छन्, तपाईँको हृदयमा दाताले परमानन्द दिएका छन्। एउटा त हुन्छ दिनु, दान दियो, कोही म कहाँ आओस्, मानिस आउँछन् कहिले कहीँ त कारमा जान्छु, भिख मागिरहेका हुन्छन् र म अलिकति पैसा खुजुरा बनाएर पनि जान्छु, के छ र कसैलाई दियो। एउटा त हुन्छ यो दिनु, गोजीबाट निकाल्यो, कसैले केही माग्यो यदि तपाईंसँग छ खल्तीबाट निकाल्यो र उसको हातमा दियो, एउटा त दिनु यो हुन्छ र अर्को यो दिनु हुन्छ कि कसैले माग्यो हात यसो गरेर माग्यो र दिने व्यक्ति दिने मान्छे

0: थे नै स्वयं तपाईको हातमा बसिदिउँ कि म तपाईलाई एक रुपैयाँ होइन एक पैसा होइन म स्वयं नै तपाईलाई के दिइरहेको छु आफैलाई दिइरहेको छु तर बुझ्नुहोस् म के भनिरहेको छु दिनेले दान तपाईलाई दिएका छन् त्यो आफैलाई तपाई भित्र राखिदिएका छन् तर यो साँचो हो कि होइन बिन देखे बिन परसके नाम लिए क्या होए और धन धन कहे जो धनी बने तो निर्धन रहे न कोई म यहाँ आऊ यो तपाईसँग भनु तपाईलाई यो कुरा राम्रो लाग्यो ठीक छ दिनेवालाले यस्तो दान दिएका छन् आफैलाई नै दिएका छन् आफैलाई दानमा दिए तर यो सत्य हो कि होइन यदि यो सत्य हो भने तपाई सोच्नुहोस् जुन तरिकाले तपाई आफ्नो जीवन व्यतीत गरिरहनु भएको छ जुन तरिकाले तपाई आफ्नो जीवन बिताइरहनु भएको छ त्यसलाई हेरेर त यस्तो लाग्दैन कि तपाईलाई यो कुरा साँचो लाग्छ कि दिनेवालाले यस्तो दान दिएका छन् आफैलाई तपाईलाई दिएका छन् किन जब दाताले नै दिए आफैलाई यो त सर्वस्व भयो नि अरू के बच्यो र दिनका लागि तपाईले माग्नु भयो उनले आफैलाई नै दिए मलाई नै ल्याऊ जबकि सर्वस्व नै दिएका छन् सर्वस्व नै दिनका लागि अरू के बच्यो र केही पनि बचेको छैन जब दिनका लागि केही बचेकै छैन भने तपाई मन्दिरको अघि पछि किन घुमिरहनुहुन्छ सोच्नुहोस् जब बाँकी नै केही छैन केही दिनका लागि भने माग्नलाई कहाँ जानुहुन्छ के माग्नुहुन्छ भगवान बच्चा पनि दिनुहोस् जागिर पनि दिनुहोस् हेर्नुहोस् न महापुरूषहरूले त भन्नुभएको छ वेद शास्त्रले पनि भनेका छन् कि मानिस सारा जे जति पनि रचना गरिएको छ संसारमा ती सबैभन्दा माथि छ भनिएको छ नि उत्कृष्ट हो मलाई शंका लाग्छ म यो कुरालाई मान्दिन गधाले आफूलाई ऊ गधा हो भनेर कहिले पनि बिर्सिँदैन मुसाले म मुसा हुँ भनेर बिर्सिँदैन तर मानिसले आफूलाई मानिस हुँ भनेर बिर्सिन्छ मानिसले भुल्छ कि ऊ मानिस हो र यदि मानिसले नै बिर्सन्छ कि ऊ मानिस हो भने मानिसले आफ्नो मानवता नै छोड्नका लागि तयार छ भने मुसोले त आफ्नो मुसाको आफ्नोपनलाई छोड्दैन चाहे तपाईँले त्यसलाई जतिसुकै घुस दिनुहोस् यदि तिमी बिरालो जस्तै बोल्यौ बिरालोको जस्तै व्यवहार गर्यो भने म तिमीलाई बर्फी दिन्छु अह ऊ आफ्नो पनलाई छोड्नका लागि तयार छैन भने मानिस चाहिँ कसरी तयार भएको हो यदि मानिस सबैभन्दा सर्वश्रेष्ठ हो भने ऊ सर्वश्रेष्ठले यो कसरी बिर्सियो कि ऊ को हो भनिएको छ हित अनहित पशु पक्षी जान मानुष तन गुण ज्ञान निधान राम्रो नराम्रो त पशु र पक्षीलाई पनि थाहा छ के तपाईँलाई पनि थाहा छ राम्रो नराम्रो के हो राम्रो थाहा छ तपाईँलाई राम्रो के हो म बताउँछु के हो राम्रो यो जुन तपाईँ भित्र श्वास आइरहेको छ र गइरहेको छ यो हो सबभन्दा राम्रो सबभन्दा राम्रो यदि यो श्वास आउने जाने गरेन भने त जति चीजलाई तपाईँ राम्रो भनेर भन्नुहुन्छ सबै खराब हुनेछ र यो श्वास जुन तपाईँ भित्र आइरहेको छ र गइरहेको छ तपाईँलाई के लाग्छ कसको कृपाले आइरहेको छ र गइरहेको छ के तपाईँले आफ्नो जीवनमा यो राम्रोपनलाई जान्ने कोसिस गर्नुभयो के हो यो के चीज हो यो जसलाई म जिन्दगी भन्छु जसको कारणले म जीवित छु जसको कारणले म असल पनि देख्न सक्छु खराब पनि देख्न सक्छु खुशी पनि हुन सक्छु दुखी पनि बन्न सक्छु कुरा त धेरै हुन सक्छन् कुरा त धेरै हुन सक्छन् तर मेरो क्षमता के हो मेरो खुबी के हो थाहा छ मेरो खुबी के हो मेरो खुबी हो कि मैले जुन चीजको चर्चा गरिरहेको छु त्यो चीज म तपाईलाई चिनाउन सक्छु
1: थप जानकारीका लागि प्रेमरावत.com अथवा 01590 1765 र 98 43 16 50 11 मा सम्पर्क गर्न सक्नुहुन्छ।

0: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू?
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो
5: हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी,
6: हजुर,
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
6: लु दिन त। हेलो भन्नुहोस् त।
4: हेलो हजुर,
6: हजुर,
4: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भने रहेछ, के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, किन दिन्थे?
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
8: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
8: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
10: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9855011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
9: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
10: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
9: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
10: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
9: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
10: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 कर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9855028104।
9: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। सहारा इंटरनेशनल फर्टिलिटी सेंटर।
11: आयो है मासू, ताजा ताजा मासू।

0: మూల్యమై పాయించ హోమడేలి భరి పని హుంచ.
1: హజుర్ సంపూర్ణ ప్రకారకా ताजा स्वस्थकर मासु का लागी दोस्ती टू मीट स्टॉप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर संपर्क नंबर 98052 67 93 97 59 50 960 दोस्ती टू मीट स्टॉप.
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा सिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ.
3: अब सुन्नुहोस् यहाँका सेवाहरू. यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ. साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ. प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171 87 488.
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन. साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ.
1: मठ मन्दिर
4: गुरुकुल
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्. यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो.
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ.
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम.
5: खै जन्म दर्ता दिनुहोस् त.
6: जन्म दर्ता गरेको छैन नि म्याडम.
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
6: हो र, मलाई त थाहा नै थिएन म्याडम.
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
6: पहिला कसैले भनेन.
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
10: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे. अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ.
11: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो. त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ.
10: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्.
11: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651. सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा.
1: बाँकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा. सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ. विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ. आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाँकीलाल स्पोर्ट्स. प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 98 11 60 62 983, 98 5 60 52 855. सम्झनुहोस् है, बाँकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार.
12: हार्दिक बधाई रेडियो सफलताका शुभचिन्तक विभिन्न सामाजिक संघ संस्थामा आबद्ध सामाजिक व्यक्तित्व श्री सपना गिरीज्यू दश नामी महिलाहरूको पोखरामा सम्पन्न प्रथम केन्द्रीय अधिवेशनबाट नेपाल दश नामी महिला केन्द्रीय समितिको गरिमामय अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा उहाँको सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई ज्ञापन व्यक्त गर्दछौ। रेडियो सफलता 103.4 मेगाहर्ज परिवार
13: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
14: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
13: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
14: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
13: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
14: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
13: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
14: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
15: हैन ए बुढा, बिहान बिहान काइन लाकाउ
16: घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
15: हो बुढा, हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
17: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
18: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
19: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-9584, 541-9585। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
20: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
21: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै जाने एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्व भनेको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सहज पर्यटन र राम्रो विकासको पर्यटन शुरू हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजार लगाएर व्यवस्थित समयजी ढङ्ग लानुपर्छ भन्ने कुरा आउँछ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ।
10: मदन भण्डारी भाइ साँच्चै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशाधित रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा कार्यक्रम समय सन्दर्भ।

नमस्कार, कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौं।

0: कार्यक्रम समय सन्दर्भमा आज हामी सामुदायिक विद्यालयको शिक्षाको अवस्था र त्यसलाई सुधार गर्नका लागि के कस्ता प्रयासहरू भइरहेका छन् हामी छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ विन्देश्वर हिमावी, पोखरा महानगरपालिका वडा नम्बर 19 तल्लाकोटमा रहेको छ। यस विद्यालयका प्रधान अध्यापक हुनुहुन्छ श्री राम आचार्य सर, उहाँसँगको कुराकानी लिएर आएका छौ। सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद दुर्गा मन।
0: हजुर, हामीले सुनेको केही प्रयासहरू भइरहेका छन् विद्यालयमा, होइन, विद्यार्थीहरूलाई प्र्याक्टिकल्ली पनि सहभागी गराउनुपर्छ भनेर विभिन्न कामहरू गरिराख्नु भएको छ। अहिले पछिल्लो समयमा चाहिँ विद्यालयको अवस्था चाहिँ कस्तो छ?
1: यो पोखरा 19 नितान्त महानगरपालिकाको सुदूर उत्तरको बोर्डर साइडमा रहेको विन्देश्वरी माध्यमिक विद्यालय इतिहासमा 17 सालमा स्थापना भए पनि विभिन्न कालखण्डहरूलाई पार गर्दै 71 सालमा मात्रै मावि सञ्चालन भएको अवस्था छ। र यो प्रस्तावित माविको अवस्थामा रहँदै गर्दा भूगोलले पनि गाउँको परिवेश र विद्यार्थीको त्यो बसाई सराईले गर्दाखेरि संख्यात्मक हिसाबले पनि कम भएको हुनाले राज्यले त्यतातिर जति दिनुपर्ने चासो नदिइरहँदै गर्दाखेरि पनि त्यहाँको स्थानीय जुन तह र अभिभावकहरू र शिक्षकहरूको जुन जोड बलले गर्दा 70-71 बाट 82 सम्मको जुन शैक्षिक सत्रमा आइपुग्दाखेरि विद्यालयले 100% नतिजा ल्याउँदै गरेर आफूलाई स्थापित गर्न सफल भएको त छ। यद्यपि धेरै चुनौतीहरू अझै छन्। भूगोलको हिसाबले पनि त्यहाँ कम उत्पादन योग्य ठाउँ अनि खानी र खोला किनारमा काम गर्ने अभिभावकहरूको संख्या बढी हुनाले विद्यार्थीहरू आउने जाने रेसियो जुन स्थित नभएको अवस्थाले गर्दा धेरै चुनौतीहरू छन्।
0: ती चुनौतीका बावजुद पनि तपाईँहरू प्रयासरत हुनुहुन्छ, होइन? अहिले विद्यालयका विशेषताहरू चाहिँ के हुन्छ?
1: सर्वप्रथम त हामीले विद्यालय सरकारी स्कूल भए पनि नर्सरीमै अनि नेपाल सरकारको नीति अनुसार एसिडी र 1 क्लास हुनुपर्ने हो। र हामीले हाम्रा अभिभावकहरूको चासोलाई मध्यनजर गर्दै पीजी त्यसपछि नर्सरी एलकेजी युकेजी गर्दै त्यो ग्रेडहरू छुट्याउनु पर्नेछ, जसले गर्दा बच्चाहरू बोर्डिङ स्कूल अथवा संस्थागत स्कूलतिरको मह घटोस् भन्ने हिसाबले र विद्यालयमा 9:30 बजेबाटै पिकअप ड्युटी राखिएको छ, जसले गर्दा सरहरू म्याडमहरूको ड्युटी अनुसार उपस्थित रहेर विद्यार्थीहरूलाई फर्स्ट आवरमै उनीहरू कस्तो अवस्थामा विद्यालयमा प्रवेश गरिरहेका छन् भन्ने कुराको मोनिटरिङ भएर ह्याप्पी मोडमा विद्यालयभित्र छिर्ने वातावरण बनाइएको छ। त्यसपछि दिउँसोका जुन पनि खेलकुदका गतिविधिहरू हुन्छन् तिनलाई पनि तहगत हिसाबले विभाजन गरिएर छात्र छात्राको पनि टर्न वाइज बनाएर त्यो खेल मैदानको हिसाबले पर्याप्त नभए पनि अप्टिमम युटिलाइज गर्ने सोचका साथ व्यवस्थापन गरिएको छ भने मावि तहसम्म पढाउने शिक्षकहरूको नर्सरी एलकेजी युकेजीसम्म मोनिटरिङ गर्दै 1-10 सम्मको कक्षाहरू पनि राखिएको छ, जसले गर्दा सबै टप टु बटमकै सर म्याडमहरूको रिलेसन सानोबाट ठुलोसम्मै रहने भएको भएर त्यसले विद्यार्थीहरूलाई बढी एउटा आत्मानुभूति हुने सर म्याडमहरू र विद्यालयप्रतिको चासो बढाउन प्रयास गरिएको छ।
0: त्यो विशेषता देखेर त्यहाँ तपाईँहरूको प्रयास देखेर विद्यार्थी भर्ना आफै हुन आउनुहुन्छ कि केही प्रयास पनि त्यो विद्यार्थी भर्ना अभियानै चलाउनु पर्ने त्यो अवस्था छ कि?
1: हामीले विगतमा त घर दैलो कार्यक्रम गरेर ब्यानर लिएरै प्रत्येक अभिभावकको घर घरै जाने चलनै थियो। यो पछिल्लो 4 वर्ष यता हामीले ब्यानर लिएर भर्ना अभियानका साथ घर घरै जाने प्रचलन छोडेका छौँ र जो अभिभावकहरू हाम्रो कार्यप्रति सन्तुष्ट हुनुहुन्छ उहाँहरू आफै सम्पर्कमा आएर अनि बाबु नानीको भर्ना गर्नु परेछ। अब अन्त टाढा पठाउनु भन्दा यहाँ तपाईँहरूकै रेखदेखमा बढी भेटघाट गर्न पनि हामीलाई सजिलो, केही कुराहरू सहजीकरण हुने भएको हुनाले आफ्नो ठाउँको हाम्रो विद्यालयलाई हामीले माया मान्नुपर्छ भन्ने कन्सेप्टको विकास हुन गइरहेको छ। र अहिले धेरै संस्थागत स्कूलमा गएका बाबु नानीहरू पनि यो वर्ष हामीले 30 जना नयाँ विद्यार्थीहरू थप भर्ना गर्न सफल भएका छौँ। त्यो पनि एउटा हामीले भूगोलको हिसाबले एउटा उपलब्धिमूलक मान्छौँ, किनभन्दा त्यहाँ बसाइ सराईको कारणले गर्दा गाउँहरू रित्ता घर मात्रै छन्, गाउँहरू निम्ति भन्ने अवस्थामा छन्। यद्यपि 30 जना भनेको अरू सहरको हिसाबले त त्यो केही नै होइन, तर हाम्रो गाउँको हिसाबले हेर्दा त्यो पनि राम्रै उपलब्धि हो भन्ने हाम्रो बुझाइ छ।
0: हजुर हजुर, हो नि, अहिले त अब धेरै सामुदायिक विद्यालयहरूमा भर्ना अभियान चलाउनु पर्ने विद्यार्थी संख्या एकदमै न्यून भइरहेको अवस्था छ, जस तपाईँहरूको यो निरन्तर प्रयासले चाहिँ राम्रो भएको छ।
1: हजुर, होइन, हामी यो वर्षमा लगभग 4-5 चोटि अभिभावकहरूसँग भेटघाट गर्नको लागि भर्ना अभियानको पिरियड मात्रै नभइकन अभिभावकहरूसँग बच्चाहरूको अवस्था कस्तो छ, परीक्षाभन्दा अगाडि परीक्षा आउन लाग्यो भनेर इन्फर्मेसन त पठाइन्छ, तर पनि अब जाँचको पिरियड छ कि परीक्षाको बेला तपाईँहरूले दिनुपर्ने समय व्यवस्थापन गरिदिनु होला, र उसको स्वास्थ्यको अवस्था के छ, परिवार पनि विद्यालयसँग आउन एउटा माध्यम बनोस्, केही कुराहरू हामीले घरै गएर भए पनि सुन्ने वातावरण बनोस् भनेर प्रत्येक वर्ष 4 वा 5 पटक हामी होम भिजिटकै कार्यक्रम राख्छौँ। त्यसले गर्दा अभिभावकहरू अब बच्चासँग ठोकिने उनीहरूको गुनासोहरू फोन गरेर भन्न भन्दा पनि प्रत्यक्ष शिक्षकहरू उपस्थित हुने बेलै भन्ने पद्धति पनि छ। यद्यपि त्यो छोराछोरीहरूले मोबाइल चलाएको होमवर्क गरेको नगरेको अरू विभिन्न गुनासाहरू राख्ने भन्न त अहिले मेसेन्जर ग्रुप छ, कक्षागत हिसाबले ग्रुप वाइज बनाइएको छ, त्यसमा नै आउँछ, तर कतिपय सबैलाई नभनिकन प्रत्यक्ष सरमाहरूलाई नै भनौँ भनेर राखिएका विषयवस्तुहरू पनि उहीँ गएर भेट्दाखेरि सहज रूपमा भन्नुहुन्छ, त्यसमा खुसी साथ सेयर गर्नुहुन्छ त्यसलाई। ठिक,
0: हजुर, तपाईँले यति लामो समय शिक्षण पेसामा लागेर होइन त्यो पेसाभन्दा पनि सेवासँगै जोडेर अगाडि बढिराख्नु भएको छ, विद्यालयले पछिल्लो समय गरेका मुख्य उपलब्धि चाहिँ केलाई मान्नुहुन्छ?
1: पहिलो त हामीले शैक्षिक गुणस्तर नै सुधारेका छौँ, किन भन्दा हिजो त्यहाँ विद्यार्थी संख्याको हिसाबले जुन क्वालिटी मेन्टेन थियो, माथि पढ्ने विद्यार्थीहरू त्यहाँ भन्दा अन्यत्र सेवा सुविधा गुणस्तर राम्रो छ भनेर जाने रेसियो बढी थियो भने अहिले हिँड अन्यत्र स्कुलको भन्दा यहीँ राम्रो हुन्छ। पोखराका इन्टरभ्यू लिएर जुन सेलेक्टेड गरेर राखिएका विद्यालयका विद्यार्थी पनि अहिले केही विद्यार्थीहरू हाम्रो स्कुलमा गएर भर्ना हुनुभएको छ, यो हाम्रो लागि खुसीको कुरा हो। यद्यपि विद्यार्थीहरूलाई जीवनोपयोगी सिप सिकाउनुपर्छ भनेर हामीले विगत 2 वर्षदेखि सिकाइ केन्द्रको सहयोगमा, गायत्री बहुद्देश्य सिकाइ केन्द्रको सहयोगमा, वडाको सहयोगमा हामीले विद्यार्थी कृषि सिकाइ केन्द्र स्थापना गरेका छौँ, र त्यहाँ टनेल 2 टनेल लगाएर गोलभेडाहरू अनि बेमौसमी बालीहरू र घर घरमा गएर विद्यार्थीहरूले बिरुवा उत्पादन गरेर हामीले पनि लगाउनुपर्छ है भन्ने एउटा सिप, अनि अहिलेका सानो बाबु नानीहरू माटोसँग मलसँग अलिकति छिछि दूर दूर गर्ने स्वभावलाई पनि घटाउनको लागि र केही न केही जीवनोपयोगी सिप सिक्न पर्छ है भन्ने सोचका साथ विद्यार्थीहरूलाई शुक्रबारी कार्यक्रमहरूमा नि दुबोको माला बन्ने, दुना टपरी बनाउन लगाउने र पकौडाहरू सेलरोटीहरू बनाउन सिकाउने त्यो अभ्यासका साथ उनीहरूले भोलि आफ्नो जीवनमा पर्दा पनि गरौँ भन्ने सोचका साथ हामीले कार्यक्रमहरू अगाडि बढाइरहेका छौँ। यद्यपि विद्यालयका आन्तरिक स्रोत केही पनि नभएको हुनाले अब राज्यले दिने एउटा जुन फिक्स अनुदान सहयोग हुन्छ त्यो तत्त शीर्षकमा आएको त्यही शीर्षकमै खर्च गर्नुपर्ने बाध्यताले गर्दा केही समस्याहरू भने देखिरहेका छन्। समयमा गोडमेलको समस्याहरू, मलको बिउको समस्याहरूदेखि लिएर व्यवस्थित हिसाबले अझै कृषिलाई आधुनिकरण गर्नमा हामीलाई प्रदेश स्तरीय केन्द्रबाट अथवा स्थानीय स्तरबाट कृषिसँग रिलेटेड कार्यक्रमहरूबाट सहयोग भयो भने अझ हामी त्यसलाई छन् फड्को मार्न सक्थ्यौँ कि भन्ने छ। सम्बन्धित निकायमा घचघचाउन पनि घचघचाइ राखिएको छ,
0: पहल भएको छ,
1: रेस्पोन्स पनि राम्रो छ। अहिले पछिल्लो समय महानगर कृषि यो शाखाबाट हात्ती ट्र्याक्टर सहयोग भएको छ, त्यस्तै सम्पूर्ण साना किसान कृषि सहकारी संस्थाबाट टनल प्लास्टिकको सहयोग भएको छ, विभिन्न सङ्घ संस्थाहरूमा सहयोग माग्ने क्रम जारी छ, माग्दै सहयोग दिँदै काम गर्ने क्रम निरन्तर अगाडि बढ़िरहेको छ। यसमा सम्पूर्ण शिक्षक साथीहरूले साथ दिनुभएको छ, अब साथीहरूको त्यो सहयोगप्रति 10-4 मात्रै नभइकन बिहान 7 बजे स्कुलमा जुट्नु पर्ने छ भन्यो भने 7 बजे जुट्नुहुन्छ, बेलुका 7 बजेसम्म बसेर पनि यो काम सकेर जानु भनेपछि त्यो काम फत्ते बनाएर हिँड्ने परिपाटीले गर्दा धेरै सहयोग प्राप्त भएको छ जसले गर्दा हामीले आफ्नो लक्ष्य उन्मुख भएका छौँ।
0: यो के सर, जस्तै सामुदायिक विद्यालयको कुरा गर्दाखेरि तपाईँ एउटा प्रधान अध्यापक, कसरी त्यहाँको शिक्षाको गुणस्तरलाई मात्रै हेर्न पाएदेखि कति अझै बढी गुणस्तर हुन्थ्यो होला होइन, त्यहाँ स्रोत र साधन पनि जुटाउनु पर्ने, सबैजनालाई निरीक्षण पनि गर्नुपर्ने होइन, कहाँ गएर कसरी यस्तो भेट्न पाए आउँथ्यो कि पनि भन्नुपर्ने, यो कामको लोड होइन अझै बढी भएको अथवा त्यसमा मात्रै केन्द्रित हुन पाए, राज्यले सबै सुविधाहरू सामुदायिक विद्यालयमा पनि दिएर प्रधान अध्यापकलाई त्यो खालको शिक्षातिर मात्रै केन्द्रित हुने वातावरण बनायो भने त धेरै नतिजा राम्रो हुन्थ्यो होला होइन सर।
1: एकदम, त्यो एउटा प्रधान अध्यापकले अब अभिभावकसँग पनि ठोकिराख्नुपर्ने, व्यवस्थापन समितिको दायित्व पनि समितिले पनि अब प्रहले बसेपछि गर्नुहुन्छ, सरले बुझ्नुभयो बुझ्ने ठा भन्ने ठा गर्नुहुन्छ भन्ने हुन्छ, शिक्षक स्टाफहरूको पनि अब हेरसर भएपछि हेरसरको दायित्वभित्र पर्छ भन्ने बुझाइ रहन्छ, जसले गर्दाखेरि लोड त अटोमेटिक बढी हुन्छ। त्यसमाथि पनि यो आन्तरिक स्रोत आमदानीका स्रोतहरू नभइकन राम्रो फड्को मार्नको लागि राज्यबाट जुन अहिलेको प्रगति मैत्री कक्षाहरू प्राविधिक शिक्षित विद्यार्थीहरूलाई जुन जीविकोपार्जन गर्ने एउटा ज्ञानको अवधारणा आइरहेको छ, त्यो सँगसँगै डिजिटल लिटरेसीका कुराहरू छन्, त्यसै गरी अहिले नवीनतम सोच राखेर गर्नुपर्ने धेरै कामहरू छन्, त्योसँग हरेक साधन स्रोत र सबै व्यवस्थापन गर्नको लागि एउटा प्रभावको लागि स्रोत पनि खोज्नुपर्ने, कार्यान्वयनको पाटा पनि जानुपर्ने र कम्प्लिट रिजल्ट पनि देखाउनु पर्ने हुनाले चुनौती त अटोमेटिक बढी नै हुन्छ। त्यो एउटा मात्रै जुन स्रोत परिचालन नगरिकन स्रोतको व्यवस्थापन भइदिने हो भने त्यसमा अझै कार्यमा आफू दत्तचित्त भएर लाग्नको लागि रिजल्ट पनि राम्रो निकाल्नको लागि सहज अटोमेटिक हुन्थ्यो।
0: पक्कै पनि त्यो सँगसँगै एउटा विद्यालयलाई उत्कृष्ट बनाउनको लागि शिक्षक, विद्यार्थी, अभिभावकको भूमिका चाहिँ कस्तो हुन्छ?
1: यो त तिनैजनाको अनुन्यासित सम्बन्ध भएकै छ र हुन पनि पर्छ। एउटा विद्यालयमा शिक्षक मात्रै लागि परेर पनि विद्यार्थी सफल बन्दैनन्, अभिभावकले मात्रै चिन्तित बनेर पनि त्यहाँ सफल हुने सम्भावना रहँदैन, र विद्यार्थीले मात्रै चाहेर पनि त्यसको आउटपुट देखिँदैन। शिक्षक, विद्यार्थी, अभिभावक बीचको आपसी जुन अन्तर सम्बन्ध छ त्यसलाई प्रगाढ बनाएर एक अर्का बीचको कमी कमजोरीहरूलाई आपसी समझदारीमा समस्याको समाधान गर्दै शिक्षक र पेसाप्रति अब यो समर्पित नै हुन पर्यो, अभिभावकले नै आफ्नो कर्तव्य पूरा गर्नु पर्यो, र विद्यार्थी पनि जुन आफ्नो उद्देश्य प्राप्तिको लागि मेहनत गर्ने बानी भयो भने मात्रै बल्ल रिजल्ट राम्रो आउन सक्छ। अहिले अब रिजल्ट मात्रै त्यो कागजी रिजल्ट मात्रैलाई पनि राम्रो मान्ने त्यो व्यवस्था भइरहेको छ, यद्यपि त्यो जीवनको उत्तरार्धमा आउँदा ए प्लस रिजल्ट आउँदै गर्दा उसको व्यवहारिक ज्ञान कति छ भनेर मापन गरिएको छैन, त्यसले भोलि जीवनमा ए प्लस आएको छ तर सामान्य व्यवहारिक कुराहरू सिकेको छैन भने उसको ए प्लसकै क्याटेगोरी पुसा नै बन्न नसक्ने हुन सक्छ। त्यसले व्यक्तिगत हिसाबमा चाहिने अरू विभिन्न सिपहरू सिक्दै ए प्लसको रिजल्टसँग अब्बल होस् भन्ने प्रमाणित हुन आवश्यक छ।
0: पक्कै पनि एउटा समय थियो होइन, तपाईँ अब हामी नै पढेका विद्यालयहरूमा त्यो रिजल्ट भन्दा नि प्र्याक्टिकल ज्ञान हामी घरमै पनि गरिरहेका हुन्छौँ होइन, ती विद्यार्थीहरू अहिले देशका मलाई लाग्छ सबै ठाउँमा, सबै जस्तो ठाउँमा चाहिँ ती विद्यार्थीहरू पुगेका छन्, तर पछिल्लो समयमा निजी क्षेत्रबाट आइरहेका विद्यार्थीहरू देशमा नबस्ने खालको अवस्था छ होइन, अब यसपछि कहाँ जाने त भन्दा विदेश हुन त त्यो समग्र विद्यार्थीमा छ, अझ बढी त्यो खालको देखिन्छ र अलिकति आत्मविश्वास पनि कम भयो जस्तो, त्यो आफैले गर्ने विद्यार्थीमा अघि भन्नुभयो नि हामीले माटोसँग खेल्ने केही सिपहरू सिकिरहेको, उसलाई आस्ते आफ बोल्न पनि आउँछ, उसको कन्फिडेन्सै छुट्टै हुन्छ कि
1: एकदम हजुर। जो विद्यार्थी स्वस्फूर्त रूपमा म केही गर्छु म केही गर्न पर्छ भन्ने भावनाको विकास गर्न सकियो भने यो मेरो पढ्ने जिम्मेवारी हो, पढ्ने सँगसँगै यी विभिन्न कामहरू, मेरो बुवाले गरेको काम, मम्मीले गरेको काम, दाई दिदीले गरेको काम, वरिपरि छिमेकीले गरेको कामको सुमूल्याङ्कन गर्दै कुन काम ठिक हो कुन काम बेठीको भन्ने पहिचान गर्न सक्ने र ठिक कामलाई आफूले जीवनमा अवलम्बन गर्न सक्ने भयो भने उनी जुनसुकै ठाउँमा गए पनि जुनसुकै परिस्थितिको सामना गर्नु परे पनि फ्रस्ट्रेसन नहुने र समय परिस्थिति अनुसार आफूलाई रूपान्तरण गर्न सक्ने भन्ने थिए। र अहिले हामीले पनि हाम्रो विद्यालयमा त्यही सोचका साथ एउटा जुन विभिन्न उपसमितिहरू गठन गर्दै अहिले तत्काल बिन्देश्वरी माविमा 26 त हामीले उपसमिति गठन गरेका छौँ शिक्षक स्टाफ विद्यार्थी सहितको त्यो 26 उपसमितिहरूको विभिन्न कार्य बाँडफाँड गर्नुहुँदाखेरि विद्यार्थीहरू एक न एक ठाउँमा ठोकिराख्नुपर्ने प्रत्येक शुक्रबार अथवा प्रत्येक हप्ताको एउटा न एउटा एक्टिभिटिजहरूमा इन्भल्भमेन्ट भइराख्नुपर्ने जसले गर्दा अगाडि आएर बोल्न डराउने बच्चाहरू अगाडि आएर बोल्ने बानी पर्ने कक्षा कोठामा पछाडि मात्रै बसिराख्नेलाई पनि रोटेसनको बेसमा अगाडि आएर आफ्नो प्रस्तुतिले गर्दा अगाडि आउन सक्ने बारीमा गएर खेतीपाती गर्दाखेरि पनि मलसँग माटोसँग घुलमिल हुँदै गर्दा उनीहरूले यो भनेको उत्पादनसँग पनि जोडिएको रहेछ र सबैले गर्नुपर्ने दायित्व रहेछ सर म्याडमले पनि गर्नुभएको छ भनेपछि त्यहाँबाट पनि केही कुराहरू सिक्ने र प्रतिस्पर्धात्मक हिसाबले नतिजा त सबैभन्दा अगाडि नै चाहिन्छ र जाँचमा पनि आफ्नो नम्बर यो जीपीए यति मेरो टार्गेट हो भनेर अलरेडी तोकिएको टार्गेट अनुसार तपाईँले पूरा गर्नु चाहिँ गर्नु न भनेर विद्यार्थीलाई हामीले कमिटमेन्ट पनि गराउँछौँ र सोद्धाखेरि म यति गर्छु सर भनेर अनि युनिट वाइज टर्ममा हामीले तिम्रो अब यो टार्गेट पूरा गर्नको लागि के गर्छौ त भनेर सोधेपछि कसैले समय बढाउँछन् कसैले म अब एक्स्ट्रा ट्युसन कोचिङ अथवा अरू टेक्निकल आफ्ना गाउँमा भएका दाई दिदीहरूसँग सिकेर भए पनि म मेहनत गर्छु भनेर प्रतिबद्धता दायर गर्छन् अब कतिको पुरा हुन्छ कतिको त बाँकी नै रहन्छ त्यो विद्यार्थीको स्वभाव अनुसार फरक फरक नै हुन्छ।
0: हजुर आफ्नो तर्फबाट त एकदमै प्रयास गरिराख्नु भएको छ सर जस्तै स्थानीय सरकारले अहिले त होइन महानगर पनि छ प्रदेश सरकार पनि छ संघ सरकारले पनि कस्तो खालको नीति ल्याइदियो भने कस्तो खालको कार्यक्रम भइदियो भने सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा अझै सुधार प्रयास गरिराख्नु भएको छ सर जस्तै स्थानीय सरकारले अहिले त होइन महानगर पनि छ प्रदेश सरकार पनि छ संघ सरकारले पनि कस्तो खालको नीति ल्याइदियो भने कस्तो खालको कार्यक्रम भइदियो भने सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा अझै सुधार आउँथ्यो।
1: अहिले मलाई लागेको त विद्यालयहरू अब पुनर्संरचना गर्नुपर्ने देखिन्छ यो विभिन्न ठाउँ अनुसार हिजो पञ्चायती व्यवस्थामा वडा पिच्छे खोलिएका विद्यालयहरूमा अहिले धेरै साधन र स्रोतको पनि अभाव विद्यार्थीहरूको पनि अभाव र अभावै अभाव बीचको आउटपुट फेरि बेस्ट निकाल्नु पर्ने एउटा चुनौती छ जसले गर्दा मेगा स्कुल कन्सेप्टमा अब एटलिस्ट नोमिनल 1500-2000 विद्यार्थी भएको स्कुलहरूको कन्सेप्टलाई मध्यनजर गर्दै बरु वडाभित्र सिङ्गो महानगरपालिकाको एउटा वडामा एउटा स्कुलको कन्सेप्ट राखेर बरु 1-3 एउटा स्कुलमा पठन पाठन हुने भौतिक संरचनाको उपयोग गर्नको लागि 6-8 अर्को ठाउँमा हुने 9-12 अर्को ठाउँमा उपयोग गरेर भए पनि विद्यालयहरू जुन साधन र स्रोतको कमी छ भन्ने अनुभूति नगरिकन टिचरहरूलाई एउटा तपाईँहरूले सिकाउनु पर्ने दायित्व यो हो सिकाइ उपलब्धिहरू यति छन् र त्यो उपलब्धि हासिल भयो कि भएन भनेर मोनिटरिङ गर्दै र त्यो उपलब्धि हासिल गर्नलाई मात्रै केन्द्रित बनाउने वातावरण बन्यो भने पछिल्ला दिनमा सिकाइ उपलब्धिहरू बिस्तारै परिमार्जन पनि हुँदै आएका छन् र अहिले यो 205 पठन पाठन हुने यो आइतबार र शनिबारको विधाले गर्दा विधा बढ्दै गर्दा धेरै अभिभावक शिक्षामा आबद्ध हुनेहरूको चासो पनि छ अब त पढाइ हुने दिन घटे कसरी उपलब्धि हासिल हुन्छ भन्ने चिन्ता पनि बढेको छ यद्यपि विद्यार्थीहरू अझै पनि हामी सहरका मात्रै विद्यार्थीहरूलाई मध्यनजर गरेर भएन गाउँ गाउँका विद्यार्थीहरूलाई मध्यनजर गर्दाखेरि अझै पनि शिक्षाको त्यहाँ पहुँच पुग्न नसकेको अवस्था पनि छ र पोखरा महानगरपालिकाभित्र मात्रै हेर्दा नि पुराना 10 गाभिएका गाविसहरूको हिसाबले हेर्ने ठाउँमा र पहिल्यैबाट उपमहानगरपालिकाको भएको ठाउँलाई हेर्दा अझै भौगोलिक हिसाबले फरक छ र त्यहाँ अभिभावकहरूको चेतना स्तर पनि फरक छ अभिभावक सँगसँगै विद्यार्थीहरूको पनि त्यो सोच अनि परिस्थिति र बाध्यता पनि फरक फरक छ जसले गर्दा सिकाइ उपलब्धिहरू जुन आउन पर्ने हो त्यति अझै आउन सकेको छैन. अनि विद्यालयमा पनि आन्तरिक स्रोतहरू नभएका कारणले सबै प्रतिस्पर्धात्मक हिसाबले

0: पोखराको एक नम्बर राम्रो आमदानीको स्रोत भएको स्कूलको रिजल्ट र पोखराको न्यून आमदानीको स्रोत भएको स्कूलको रिजल्ट कम्पेयर गर्नुपर्ने यो मानहरूको परिपाटी छ, नतिजा विश्लेषणमा हुन्छ, स्थानीय तहको पनि त्यही हिसाबले विश्लेषण गर्नुहुन्छ र जहाँ हरेक सेवा र सुविधा प्राप्त छ त्यहाँ अटोमेटिक धेरै नतिजा नै आउने भयो, जहाँ छैन त्यहाँ धेरै मेहनत गर्दा पनि कम आएको हो कि भन्ने अनुभूति हुने परिस्थिति छ, जसले विद्यार्थीहरूको मनोबल राम्रो र नतिजा आउने ठाउँ गएर पढ्न पाए राम्रो हुन्थ्यो कि भन्ने रेसियोले गर्दा गाउँतिरका घरहरू अझै रीतिलाई गइरहेका छन्। वैदेशिक रोजगारीको कारणले पनि श्रीमान विदेश गएपछि श्रीमतीहरू सुख सुविधाको भोग गर्ने एउटा बाहना छोराछोरी पढाउने हिसाबले बजारतिर झर्ने पनि पद्धतिको विकास छ, त्यसले गाउँतिरका स्कुलहरूलाई प्रत्यक्ष प्रभाव पारेको छ।
1: अहिले जस्तै शिक्षकहरूको क्षमता विकासका लागि के कस्ता कार्यक्रमहरू छन्, केही आवश्यक छ?
0: शिक्षकहरूको क्षमता विकासको लागि पहिला त स्थानीय तहबाट समय समयमा तालिमहरूको व्यवस्थापन भइरहेको छ र त्यो तालिमहरू हुँदै गर्दा स्वस्फूर्त रूपमा स्थानीय तह शिक्षा महाशाहबाट सर फलानु दिन फलानुको तालिम छ भनेर पठाइदिने विषयगत हिसाबले पठाउने चलन पनि छ। यद्यपि अहिले अनलाइन तालिमहरू धेरै छन् अनि सीएचआरडीको लर्निङ पोर्टलबाट पनि शिक्षण सिकाइको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू तयारी अवस्थामा राखेर अनलाइनमै छ। त्यसबाट पनि शिक्षक साथीहरूले आफूलाई विषयगत हिसाबले लागेको सिक्नुपर्ने कुराहरू सिक्न सक्ने वातावरण बनेको छ र अहिले डिजिटल जमाना आइसकेको हुनाले तालिम एउटा माध्यम मात्रै हो। यदि शिक्षकको इच्छा शक्ति भयो भने अहिले सामाजिक सञ्जालबाट र गुगलबाट विभिन्न शिक्षा सम्बन्धी जुन साइटहरू छन् तिनीहरूबाट मनग्गे शैक्षिक सामग्री को सन्दर्भ सामग्रीहरू टिचरले आफै स्वस्फूर्त आर्जन गर्न सक्ने र परिमार्जन सहित आफूले बनाउन सक्ने परिस्थिति भएको हुनाले अहिले तालिम मात्रै पाइन तालिम भएन भनेर दोष लाउनु पर्ने सिचुएसन पनि छैन। एउटा सुदूरपश्चिममा सिकेको सिप सुदूरपूर्वमा सिकेको सिप पोखरामा त्यसलाई कोलाबोरेसन गरेर नयाँ परिमार्जन गरेर बनाउन सक्ने परिस्थिति बनेको छ जुन अहिलेको सामाजिक सञ्जालको राम्रो प्रयोग गर्न सकियो भने त्यो नै एउटा एक प्रकारको प्रत्यक्ष तालिम जस्तै रहन्छ भन्ने मेरो बुझाइ पनि छ र धेरै साथीहरूले त्यो पनि गरिराख्नु भएको छ। अहिले धेरै स्थानीय तहहरूमा शैक्षिक सामग्री निर्माण बनाउने प्रतिस्पर्धात्मक हिसाबले एउटा स्कुल अर्को स्कुलहरू बीचको आन्तरिक प्रतिस्पर्धा बनाउने रेसियोहरू पनि बढ़िरहेको छ र कक्षा कोठामा हिजोको चाहिँ चक र डस्टर मात्रै लिएर जाने पद्धति पनि अन्त्य भइसकेको छ। हाम्रो जस्तो सामान्य आर्थिक अवस्थाले कमजोर भन्दै गरेको स्कुलमा नि प्रत्येक कोठामा हामीले सिसी क्यामेरा जडान गरेका छौँ। साउन्ड सिस्टमबाट मोनिटरिङको पाटो पनि अफिसबाटै गर्न मिल्ने पद्धतिको विकास भएको छ। यद्यपि त्यो विद्यार्थीहरूलाई पनि एउटा अनुशासनकोमा राख्ने कडीको रूपमा हुँदोरहेछ भन्ने महसुस गरिएको छ। भोलि सरले हेर्नुहुन्छ त्यहाँबाट केही मिस्टेक भयो भने पनिसमेन्ट पाइन्छ कि भन्ने उनीहरूलाई साइकोलोजिकली थोरै एउटा तर त्यहाँबाट गरिएका कुनै पनि हरकतहरूलाई त्यही पनिसमेन्ट दिनुहुन्न भन्ने त हाम्रो सोच त राख्नु नै पर्छ। यद्यपि विद्यार्थीहरूलाई एउटा ग्राउन्डमा कक्षामा खेल्दाखेरि उश्लिङ्खल गतिविधिहरू गर्न हुँदैन है भन्ने मात्रै भावनाको विकास गर्न खोजिएको।
1: हामी कहीँ त एकदमै एक्टिभ पनि देखिन्छ सर, कहीँ फेरि अलिकति एक्टिभ भन्दा नै झन् काम गर्नै नदिने खालको भनौँ न विभिन्न खालको अवस्था पनि देखिएको छ कि अब यसलाई छिपाउन पर्ने कुरै छैन, राजनीतिक हस्तक्षेप भनौँ न होइन, विद्यालय व्यवस्थापन समितिको चाहिँ कस्तो छ भूमिका?
0: हजुरले भने चाहिँ कहीँ त्यस्तो धेरै देखिएको छ सुनिएको छ तर यद्यपि हाम्रो विन्देश्वरी माध्यमिक विद्यालयको हकमा त्यो छैन। स्वस्फूर्त रूपमा विद्यालय व्यवस्थापन समितिले विद्यालय प्रशासनले शिक्षक सर म्याडमहरूले गरेका अभ्यासहरू राखेका प्रस्तावहरू उहाँहरूले मूल्याङ्कन गर्दै अहिलेसम्मको परिवेशमा स्वीकार्दै त्यसलाई कार्यान्वयन गर्न कसरी सकिन्छ भनेर लागि गरिरहनु भएको छ। त्यो हाम्रो लागि एउटा खुसीको कुरा हो र धेरै ठाउँमा धेरै कुराहरू सुन्दाखेरि राजनीतिक हस्तक्षेप विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन बीचको तालमेल नमिल्नको कारणले अनि व्यक्तिगत टकरावका कारणले विद्यालयहरू धराशयी भएका अवस्थाहरू पनि छन् जसले गर्दा प्रत्यक्ष विद्यार्थीहरूलाई त्यसको मर्का परिरहेको छ. अब यद्यपि अरू ठाउँको के हुन्छ के कसरी भयो भन्ने भन्दा पनि हाम्रो ठाउँमा के भयो भन्ने कुरालाई फोकस गर्नुपर्छ. हाम्रो ठाउँमा अहिलेसम्म त्यस्तो विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघको त्यस्तो कुनै पनि राजनीतिक हस्तक्षेप पनि छैन र वडाबाट पनि बिन्देश्वरी माध्यमिक विद्यालय राम्रो गरिरहनु भएको छ. हामीले के गर्न सक्छौँ भनेर प्रत्येक वर्ष धेर थोर जति सक्नुहुन्छ बजेट विनियोजन भइरहेको छ. महानगर शिक्षा महाशाखाबाट पनि बिन्देश्वरी माध्यमिक विद्यालय हेर्नुपर्छ. विद्यालयले केही नयाँ रूपान्तरणको काम गरिरहेको छ भन्ने अनुभूति गरेर धेर थोर जुनसुकै योजनाहरू जोड्दाखेरि पनि

0: भावनानी के कारणले आउन सक्नु भएन अथवा किन आएनन् भनेर बुझेर त्यसको एक दिन गरेर मात्र अनि उसको अब दुख बिमार भएको हो कि पूजा अथवा कुनै शुभ अशुभ कार्यमा आबद्ध भएको हो कि भन्ने पहिचान गरेर हामीले त्यसको अभिलेखीकरण राख्ने गर्छौँ, जुनले गर्दा विद्यार्थीहरू अहिले ड्रेस भएन भने नि पहिला प्यारेन्ट्सले अभिभावकले फोन गर्नुहुन्छ, तर आज यो कारणले ड्रेस भएन त्यो भएर गाली नगर्नु होला है, अथवा बाबुलाई त्यस्तो केही नभन्नु होला, नानीलाई केही नभन्नु होला भनेर जानकारी गराउनुहुन्छ, त्यो पनि एउटा एक प्रकारको सचेत हुनुभयो भन्ने हाम्रो बुझाइ छ। अझै केही अभिभावकहरूलाई अझै हामीले सिकाउनु पर्ने, भन्नु पर्ने, सम्झाउनु पर्ने नि छ।
1: अहिले त पुरै टोटल्ली चेन्ज भएको अवस्था छ नि त, जस्तै अहिले ड्रेसको कुरा भयो होइन, कुनै बेला ड्रेस किन नलगाइरहेको भनेर च्याप्पै फिट्ने खालको अवस्था होइन, होमवर्क नगर्दाखेरि त्यही खालको अवस्था, अहिले टोटल्ली विद्यार्थी मनोविज्ञान बुझेर उनीहरूको होइन साइकोलोजी कसले बुझेर चाहिँ शिक्षण गर्नुपर्ने अवस्था चाहिँ छ, त्यहाँ चाहिँ फेरि विद्यार्थीको मात्रै होइन अभिभावकको पनि अवस्था बुझिदिन पर्ने खालको अवस्था छ कि सरजित। यो अब यस्तो अवस्थामा तपाईँहरूले काम गरिरहँदाखेरि निजी विद्यालयहरूसँग प्रतिस्पर्धा गर्न चाहिँ कतिको चुनौती छ?
0: चुनौती पहिलाको भन्दा केही कम हुँदै गइरहेको छ। पहिला निजी विद्यालयमा पढाउने अभिभावकहरूको चेतना स्तर बढी हुन्थ्यो र सरकारी सामुदायिक विद्यालयमा पढाउने चेतना स्तर कम हुन्थ्यो भन्ने हाम्रो बुझाइरहेको छ। किन भन्दा आमदानीको स्रोत भयो भने मैले मेरा छोराछोरी बोर्डिङमै पढाएछन् केही न केही राम्रो हुन्छन् भन्ने त्यतिखेरको सोच थियो भने अहिले सामुदायिक विद्यालयहरू पनि अङ्ग्रेजी माध्यमबाट पठन पाठन हुने र कम्पिटेटिभली बोर्डिङको जत्तिकै शैक्षिक सुविधाहरू पनि सामुदायिक विद्यालयमा प्राप्त हुने व्यवस्थापन भइसकेको हुनाले अहिले नेपाल सरकारले दिवा खाजा पाठ्य पुस्तकदेखि लिएर विभिन्न छात्रवृत्तिहरूको योजनाहरूसँग प्रत्यक्ष अभिभावकहरू जोडिँदै र त्यही प्रकारको शैक्षिक गुणस्तर सहितको कक्षा कोठामा शिक्षण पद्धतिको विकास भएको देख्दाखेरि होइन अब बोर्डिङमै पढाएर धेरै चर्कै फी तिरेर मात्रै सिकाइ उपलब्धि हासिल हुने रहन्छ है भन्ने पनि अभिभावकहरूलाई चेतनाको विकास भएको छ। र अझै सरकारी स्कुलहरू झन् जिम्मेवारीका साथ अगाडि बढ्नुपर्ने परिस्थिति पनि बनेको छ, जसले गर्दाखेरि हिजोबाट आजसम्म आउँदाखेरि सरकारी स्कुलहरूमा मैले थाहा पाउँदै पहिला सामान्यतया अभिभावकहरू जसको आमदानीको स्रोत कम छ, जसको पारिवारिक अवस्थामा धेरै उतार चढ़ावहरू छन्, ती बच्चाहरू मात्रै सरकारी स्कुल पढ्ने हुन् कि अर्को विकल्प नभइन्जेल मात्र सरकारी स्कुल जाने, त्यसपछि आफ्नो सुधार भइसकेपछि पुनः बोर्डिङ स्कुलमै अथवा संस्थागत स्कुलमै पढाउन पर्छ भन्ने कन्सेप्ट थियो भने अहिले बिस्तारै त्यसलाई चिर्दै सरकारी स्कुलहरू पनि राम्रो हुन सक्छ, सरकारी स्कुल पनि राम्रो भएछ, सेवा र सुविधाका हिसाबले सरकारी स्कुल अब्बल हुँदै स्थापित हुँदै आइरहेका छन् भनेर आफूहरूको जुन सोच छ त्यसलाई परिवर्तन गर्नुभएको छ। अहिले धेरै संस्थागत स्कुलहरूलाई अब चुनौती थपिँदैछ, किन भन्दा अब केही समयमै सरकारी स्कुलमा कोटा नपाएका विद्यार्थी मात्रै अब संस्थागत स्कुलमा गएर भर्ना गर्नपर्ने अवस्था पनि आउँछ भन्ने एउटा परिकल्पना गरिएको छ।
1: त्यो लाग्यो भने हुँदो रहेछ होइन सर, एकदम निरन्तरको प्रयास,
0: तपाईँले
1: अघि भने जस्तै 10 to 4 होइन कि तपाईँहरू तत्त चित्त भएर लागिराख्नु भएको छ नि त, तपाईँ आफैलाई एउटा पदको हिसाबले जिम्मेवारीको हिसाबले हेर्ने मेरो मैले यहाँ गरिन्जेल एकदमै राम्रो बनाएर छोड्छु भन्ने खालको एउटा दृढ संकल्प देखिन्छ कि सर, तपाईँको काम गराइमा होइन उपस्थितिमा हिँडाइमा त्यो सबै देखिन्छ, त्यो हिसाबले पनि चाहे भने चाहिँ अरू विद्यालयले पनि गर्न सक्ने रहेछ।
0: हजुर, यो शिक्षक समूहमै समर्पित भएर विद्यालयप्रति लागि पर्ने हो भने इम्पोसिबल भन्ने रहन्छ। हाम्रो विन्देश्वरी माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरू बिहान 7 बजे आएर प्लास्टर गर्नुपर्ने ठाउँहरू रहेछ भने आफैले खटेर प्लास्टर गरेर त्यो कक्षा कोठामा बस्ने योग्य बनाउनु भएको पनि अवस्था छ। आफैले बाँस काटेर टनल बनाएर गोलबेडा उत्पादन पनि गर्नुभएको छ, हाते ट्र्याक्टर आफैले जोत्नुहुन्छ सर म्याडमहरूको, यो गोडमेल गर्नेदेखि लिएर हामीले यो गरेको 82 को शैक्षिक सत्रमा मात्रै 300 केजी गोलबेडा विद्यालयले बिक्री गर्न सफल भयो।

0: त्यो विद्यालयको दिमा खाजामा प्रयोग गर्दै त्यहाँबाट रहेको गोलडुँडामा हामीले बिक्री गरेको अवस्था छ र धान खेती गऱ्यौं मकै खेती लगाएका छौं यद्यपि अहिले अब फेरि गोलडुँडा लगाउने सिजन आउन लागेको छ विद्यार्थी बाबु नानीहरूलाई काउली भन्दा कुन सिजनमा लगाउने सिमी कुन सिजनमा लगाउने मिश्रित खेती कहिले लगाउने भनेर हामीले सिकाउने प्रयास हो त्यो सँगसँगै विद्यालयको थोरै आमदानीको पनि एउटा स्रोत बन्द रहेछ भन्ने पाटो पनि भएको छ
1: त्यो काम गर्ने दिन विद्यार्थीहरू शिक्षकहरू सबै खट्नुहुन्छ
0: यो प्रत्येक हप्ता एउटा क्लासलाई एक दिन पालो एक पिरियड मात्रै पालो पर्ने गरेर एक घण्टा विद्यालयको कृषिको लागि भनेर रोटेसन बनाइएको छ स्पेसल्ली 7 to 9 7 8 9 को विद्यार्थीहरूलाई र सिकाउनको लागि हामीले 6 to 4 5 6 का बेला देखाउनको लागि लिएर जान्छ र कृषि एउटा समिति नै उपसमिति छुट्टै छ त्यसको संयोजक पनि म आफै स्वयं भएको हुनाले सम्पूर्ण सहर मेम्बरले त्यसमा सहयोग गरिरहनु भएको छ र धेरै कुराहरू विद्यार्थीहरूलाई सिकाउँदै गर्दा विद्यार्थीहरूले सिकेको कुराले हामीले आमदानी पनि विद्यालयले केही गर्न सफल पनि भएका छौँ यसलाई निरन्तरता दिने सोच पनि छ
1: हजुर पक्कै पनि यो लर्निङ बाई डुइङ होइन कस्तो हुन्छ भनेर सुरुवात गर्दाखेरि उता विद्यार्थीले पनि सिके यतातिर विद्यालयको आमदानी पनि बढिरहेको छ यो प्र्याक्टिकल अनि यो जीवन उपयोगी शिक्षा पनि हो कि सर कुनै बेला मैले यसरी नै इन्टरभ्यू दिन त यही नजिकैको एकजना कृषक हुनुहुन्थ्यो उहाँले भन्नुभयो कि मैले 6-7 चाहिँ पूर्व व्यावसायिक शिक्षा अन्तर्गत विद्यालयमै ड्याङ बनाएर काउली बन्द रोप्न सिकेको थिएँ र आज म किसान छु म एकदम गर्वका साथ भन्छु त्यहाँ वरिपरि बाँधेर नि बाँधेर पहिला वरिपरि बाँध्ने होइन पहिला त बाँधेरै खाने चलन पनि छ सर अहिले चाहिँ अनि त्यसपछि बिक्री भएको पैसाले चाहिँ मेरो घर पुरै चल्यो जीवनै मैले कृषिमा बिताएँ त्यस्तो खालको अवस्थाका हामी अब अहिले माटो छुँदाखेरि चाहिँ एकदम के त्यो छिछिर दुर्दुर होइन किन गर्न पर्यो भन्ने खालको अवस्था छ हामीसँग जे छ त्यसैमा लगानी गर्ने हो भने देश अथवा हाम्रा संरचनाहरू विभिन्न सेक्टरमा चाहिँ धेरै नै ठुलो उपलब्धि चाहिँ हासिल गर्न सकिन्छ
0: एकदम यो हजुरले भने जस्तै हामीलाई पनि परेको थियो
1: हजुर
0: सुरु सुरुको समयमा त हाम्रा अभिभावकजीहरूले होइन हाम्रो छोराछोरी त्यहाँ पढ्न पो पठाएको खेतीपाती काम गर्न त कहाँ पठाएको र भनेर पनि गुनासो आएको हो यद्यपि उहाँहरूलाई हामीले प्रत्यक्ष भेटेर काउन्सिलिङ गरेर यो माटोको एलर्जी मलको एलर्जी
1: घर
0: केही गर्दैन यसले गएर बिरामी भयो भने को जवाफदेही हुन्छ सर भनेर पनि अभिभावकहरूको गुनासो आएको थियो तर उहाँहरूलाई हामीले सम्झाएर अब यो कारणले हिजो तपाईँ हामीले कति काम सिकेर कति काम जीवनमा लागू भयो अहिले छोराछोरीहरूले कति गरेछन् तपाईँहरू त्यसमा सन्तुष्टि हुनुहुन्छ कि हुनुहुन्न यो गर्दाखेरि उनीहरूको केही फाइदा छ अथवा घाटा छ तपाईँहरूले मूल्याङ्कन गर्नुहोस् भन्दै प्रत्यक्ष आत्मानुभूति हुने गरेर उहाँहरूलाई सम्झाएपछि अनि ठिक छ सर भन्नुभएको छ यद्यपि यो निरन्तर अझै चलिरहेको छ एकतरी बुझ्नुहुन्छ फेरि नबुझ्ने अभिभावक थपिनुहुन्छ उहाँहरूलाई फेरि सम्झाउँदै जानुपर्ने छ कतिले भयो यो ठिक गर्नुभयो राम्रो गर्नु यसलाई कन्टिन्युटी गर्नु होला भनेर हौसला पनि दिनुभएको छ
1: हजुर पक्कै पनि अहिले जस्तै के सर यो क्षेत्रमा चाहिँ शिक्षा क्षेत्रमा चाहिँ केही अभाव देख्नुहुन्छ शिक्षा नीति अथवा केही परिवर्तन गर्नुपर्ने केही
0: देख्नु यो वास्तवमा हाम्रो शिक्षा पुरानो संरचनाबाट नयाँ संरचनामा आउँदै गर्छ धेरै कुराहरू मान्छेले आशा राम्रो होला भन्ने थियो तर हिजो नैतिक शिक्षा हराइरहेको अवस्था छ व्यावसायिक शिक्षाहरू हराइरहेको अवस्था छ र मान्छेले जीवन उपयोगी सिक्ने जुन अहिलेको यो शब्द एकदम नयाँ जस्तो आउँछ तर पहिला त्यो शिक्षाभित्रै त्यो घुलमिल भएको थियो शब्द मात्रै आएको थिएन त्यो पुरानो शिक्षाले व्यवहारिक शिक्षासँग पनि जोडिएको थियो नैतिकता त्यहीँबाट आएको थियो आचरण संस्कारका कुराहरू थिए मान्छेले संस्कृति सभ्यता परम्परालाई संरक्षण गर्ने कुरामा हिजो बाहिर आवाज बुलन्द भएको थिएन त्यहाँ भित्रै त्यही कोर्सभित्रै कन्टेन्टमै जोडिएका थिए भने अहिले बीचको पिरियडमा त्यो कन्टेन्टबाट हटाइयो र कन्टेन्टबाट हटाइसकेपछि त्यसले पारेको प्रभावले गर्दा होइन फेरि अहिले त्यो आवश्यक छ है भनेर फेरि आवाज बुलन्द हुन थालेको छ नैतिक शिक्षा राख्नुपर्छ भन्ने कुरा आएको छ अहिले नयाँ सरकारको नीति अनुसार पनि नैतिक शिक्षा आउँछ भन्ने हामीले सुन्नमा आएका छौँ। संस्कृतले मान्छेलाई शब्द उच्चारणदेखि लिएर पठन पाठनमा उसले कस्तो प्रकारको उसको बोलीको विकास भएको छ भन्ने महत्वपूर्ण हुन्थ्यो, किनभने त्यो संस्कृत एक प्रकारको सभ्यतासँग जोडिएको बाटो थियो। ती हिजो आवश्यक छैन भनेर 62-63 पछाडि हटाएर त्यसको कोल्याप्सै भएर गयो। अहिले बिस्तारै संस्कृत अब बेलायतमा पठन पाठन हुन्छ, अरू युनिभर्सिटीहरूमा विदेशमा पठन पाठन हुन्छ भन्ने कुरा जोडिएर आउँछ, अनि नेपालमा पनि त्यसको आवश्यकता हो भनेर परिकल्पना गर्न सुरु भएको छ। अब नैतिक शिक्षा भोकेसनल कक्षाहरू अथवा भोकेसनल व्यावसायिक शिक्षाको अहिलेको जुन जिरो छ विद्यालयमा त्यसलाई फेरि पुनर्विचार गर्दै अब कृषि हिजो कृषि एउटा अप्सनल सब्जेक्ट मात्रै नभइकन अनिवार्य सब्जेक्टको जस्तै गरेर विद्यालयमा पठन पाठन हुने चलन थियो, अहिले कृषि त्यो हराइसक्यो। अब कृषि प्राविधिक विद्यालयमा मात्रै पढ्न पाइन्छ भन्ने व्यवस्थापन भएको छ। सानो बच्चाहरू हिजो घरमा बाबाआमासँग हात समाएर कोदालो बाउँसो लिएर बारीमा जाने परिपाटी थियो भने अहिले सबै कपी कलम झरी बाबाले मम्मीले झोला हालेर गाडी चढेर स्कुल जाने परिपाटी छ। अब आएर झोला फालेपछि खाना खान पनि त्यो 7-8 कक्षा पढ्ने भइसकेको बच्चा बाबा नानीहरू चम्चाले बाबा मम्मीले खुवाइदिए मात्रै खाने, नत्र त्यो खाँदै खाएनन् भनेर चिन्ता लिनुपर्ने अवस्था छ। यो भनेको हामीले कतै लोकल बेसमा भइराखेकोलाई हाइब्रिड बेस बनाउने परिकल्पना गर्दै गर्दा हाम्रा भइरहेका क्षमतावान बाबु नानीहरूलाई आफैले निष्क्रिय बनाएका त होइनौ भन्ने एउटा सोच पनि हो, र यो अहिलेको शिक्षा नीति अनुसार रूपान्तरण हुन्छ भन्ने छ। हिजो डिजिटल माध्यम थिएनन्, अहिले डिजिटल माध्यमले गर्दाखेरि धेरै कुराहरू सहज भएको छ, तर मान्छेमा अल्छीपना आलस्यता र कामचोर पद्धति पनि बढाएको छ, किनकि बच्चाहरू प्यारेन्ट्सलाई टिचरलाई देख्दाखेरि एउटा बिहेभियर डेभलप गर्ने, त्यो प्यारेन्ट्स टिचर बाहेक उसको बिहेभियर फरक हुने पद्धति पनि छ। अनि जुन डिजिटल लिट्रेसीमा जुन नेपालमा एउटा छाडा छ त्यसले गर्दाखेरि सानो उमेरको बच्चाहरूले ठुलो उमेरका जुन सोसियल मिडियाबाट आएका न्युजहरू भिडियोहरू हेर्दै गर्दा उनीहरूमा त्यो पार्ने नकारात्मक छापले गर्दा इमेच्योर टाइममा मेच्योर बिहेभियरहरूले गर्दाखेरि पनि उनीहरूको प्रत्यक्ष सिकाइमा पनि प्रभाव पारेको छ, जसले गर्दा यसलाई कहीँ न कतैबाट केही न केही गरेर त्यसको बन्देज त भन्नै मिलेन, तर रोकथामको लागि एकदम रणनीति बनाएरै यसको कार्यान्वयन गर्नुपर्छ भन्ने लाग्छ। अब नेपालमा यो नयाँ सरकारको रूपान्तरण सँगसँगै केही रूपान्तरण भएर आउला भन्ने फुल पनि
1: हजुर पाठ्यक्रम पनि अलि भास्ट भएको कि अहिले होइन, अब त्यो प्रतिस्पर्धा त गर्नु पर्यो एकदम। हामी तपाईँ हामी नै भनौँ न, एक इङ्ग्लिस पढ्दा त 3-5 बल्ल इङ्ग्लिस सुरु गरेको थियौँ होइन, त्यही हुनुपर्छ भन्न खोजेको होइन, तर त्यो सानो उमेरको विद्यार्थीलाई अब त्यहाँ कति गहन थिए कि त्यति बेलाका कथा कविता हेर्नु न होइन, त्यो के अरे छिमेकी कथा, त्यहाँ आत्मीयता कर्तव्य जिम्मेवारीका कुराहरू कविताहरूमा देह र आत्माका कुराहरू, त्यो मैले अहिले यति बेला शीर्षक बिर्सेँ हे तारा तिमीले, त्यो थियो नि देह र आत्माको कथा, त्यो सँगसँगै जय जगदीश्वर जय अविनाशी भन्ने होइन, यस्ता यस्ता कुराहरू कत्तिकै त्यहाँबाट उसले त्यो पढिरहेको छैन, कति कुराहरू बुझ्ने खालका ती गहिरा थिए कि, अहिले अलिक फरक खालका आएका हुन्
0: एकदम। त्यो हजुरले भन्नुभयो पहिलाका नेपाली टिपिकल संस्कारसँग जोडिएका भावार्थ दिने खालका कविता कथाहरू हाम्रो भूगोलसँग सुहाउने परिवेशसँग सुहाउने पाठहरूको समावेश भएको थियो, अहिले
1: अलिक फरक खालका आएका हुन्
0: एकदम। त्यो हजुरले भन्नुभयो पहिलाका नेपाली टिपिकल संस्कारसँग जोडिएका भावार्थ दिने खालका कविता कथाहरू हाम्रो भूगोलसँग सुहाउने परिवेशसँग सुहाउने पाठहरूको समावेश भएको थियो, अहिले अब हुन त यो वैदेशिक रोजगारको नाममा पलायन हुने सिचुएसनले गर्दा नेपालमा मात्रै बसेर होइन विदेशको हावापानी सिक्नुपर्छ, विदेशको कल्चर सिक्नुपर्छ भनेर इभन 9-10 इङ्ग्लिसको कोर्समा नेपालका टिपिकल कल्चरल प्रोग्रामहरू भन्दा विदेशका टिपिकल फेस्टिभलहरूको बारेमा बढी दिइएको छ, नेपालका कविहरूको पोइट्रिकहरूको कुराहरू जोड्न भन्दा विदेशमा भएका ती पोइट्रिक हिस्ट्रीहरूलाई जोडिएर विद्यार्थीहरूले प्लान लेसन त्यसरी फर्मेसन बनाइएको छ। अहिले

0: विदेश जाने पद्धतिसँग जोडिँदाखेरि त्यो त्यतिखेरको हकमा ठिकै होला जस्तो लाग्थ्यो, किनभने यहाँको कल्चर त अटोमेटिक जान्दछ नि, त्यहाँको कल्चर नै जाने भने सहज होला भनेर बनाइएको हुन सक्छ। यद्यपि हामी पहिला हाम्रै देशको हाम्रै आफ्नो सो एउटा मूल्याङ्कन हुने गरेर आत्मसन्तुष्टि हुनेर हाम्रै भाषा संस्कृति सभ्यताको संरक्षण गर्ने गरेर स्थानीय तहसम्मको सक्छ। यद्यपि हामी पहिला हाम्रै देशको हाम्रै आफ्नो सो एउटा मूल्याङ्कन हुने गरेर आत्मसन्तुष्टि हुनेर हाम्रै भाषा संस्कृति सभ्यताको संरक्षण गर्ने गरेर स्थानीय तहसम्मको एक आठको पाठ्यक्रमलाई विदेशमुखी नबनाइकन यही स्वदेशमुखी नै बनाउनुपर्छ भन्ने मेरो पनि जोरदार माग छ। ए आज रेडियो सफलता मार्फत पनि सम्पूर्ण श्रोताहरूलाई, किन भन्दा जति पनि विद्यालय र देशको शिक्षा बिग्रियो भने अरू बिग्रिने समय नै लाग्दैन, त्यो भएर शिक्षालाई नै सुधार्नको लागि सबैले, एउटा व्यक्तिले मात्र भनेर त हुँदैन, यो एउटा स्कुलले मात्र भनेर नि हुँदैन, राज्यको नीति नियममै त्यसलाई कार्यान्वयन भएर आयो भने अझ सम्पूर्ण नेपालीहरूलाई समृद्धि सुखी नेपालीहरूको जुन हाम्रो अहिलेको राज्यको नारा छ त्यो बनाउनको लागि सफल हुन सक्यौं। अब यो पाठ्यक्रम एउटा अनि त्यसपछि विद्यार्थीको सिकाइ उपलब्धिसँग मात्रै जोडिएर बाह्र पास गरेपछि नेपालमा साधन र स्रोतको अभाव छ भन्ने त्यो पाठले, विदेश गएपछि यस्ता फेस्टिभल हुँदो रहेछन्, विदेशको कल्चर यस्तो हुँदो रहेछ, विदेशमा यो प्रकारका सुविधाहरू हुँदो रहेछन्, अब ड्राइभरलेस कार भनेर टेन क्लासको फर्स्ट युनिटमा इङ्ग्लिसमा त्यो ड्राइभरलेस कारको विद्यार्थीहरूलाई दिँदाखेरि टेक्नोलोजीको कन्सेप्ट त हो, तर यो युरोपमा पाइँदो रहेछ यो ड्राइभरलेस कार त भनेपछि चढ्न पाइँदो रहेछ भन्ने त अहिलेको बच्चाहरूले माइन्ड डाइभर्ट गरेर नि सिक्ने भयो नि, व्यवहार बच्चाहरूमा सानो सानो कुराहरूले पनि ठूलो प्रभाव पारेको हुन सक्छ भन्ने सोचका साथ यसलाई पुनर्विचार गर्नु आवश्यक छ भन्ने मेरो पनि मान्ने छ।
1: हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ सर, अन्त्यमा तत्काल विद्यालयमा गरिहाल्नु पर्ने काम चाहिँ के छ?
0: सर्वप्रथम त विद्यालय बल्ल नयाँ शैक्षिक सत्र शुरूआत सँगसँगै स्कुल सञ्चालन भइरहेको छ, वार्षिक कार्ययोजना कार्यपात्रहरूदेखि लिएर विभिन्न यो वर्षभरि कसरी शैक्षिक गुणस्तर सुधार्न सकिन्छ भन्ने काम हामीले अविलम्बन गर्नुपर्ने छ र त्यो एउटा फ्रेमवर्क बनिसकेको छ। यद्यपि नेपाल सरकारले विद्यालयहरूमा राम्रो तरिकाले सञ्चालन गर्नको लागि विद्यालयका आवश्यक पूर्वाधारहरू के हुन् त्यसको नर्म्स बनाएर जुन जुन विद्यालयमा पूर्वाधारको अति अभाव छ तिनीहरूलाई पहिलो प्राथमिकतामा राखेर सम्बोधन गर्ने वातावरण बन्यो भने र यदि कार्यक्रम दिँदै गर्दा त्यसको आउटपुट फिडब्याक के कति छ त्यो पनि एनालाइसिस भएर र कहीँ प्रत्येक वर्ष योजनागत रूपमा परिराख्ने कहीँ योजना पटक पटक माग्दा पनि नपर्ने त्यहाँ आवश्यकता हो होइन कहीँ विद्यार्थी मलाई सुन्नमा लाग्छ 60 जना 50 जना 40 जना विद्यार्थी भएको ठाउँमा करोडौंको योजनाहरू परेको छ त्यो विद्यालयको भोलिको भविष्य हो होइन त्यो विद्यालय भोलि त्यहाँ पूर्वाधारको विकास गर्दै गर्दा त्यसको प्रभाव कहिलेसम्म रहन्छ सकारात्मक प्रभाव कहिलेसम्म रहन्छ सिद्धि हो भने के होला भन्ने सोच पनि गर्न पर्ने हुन्छ। यद्यपि शिक्षा एउटा भेग पनि हो समय परिस्थिति अनुसार चेन्ज भइराख्ने हुन्छ आवश्यकता हिजोको आवश्यकता आज आउँदा त्यो परिवर्तन भएर गएको हुन्छ आजको आवश्यकता भोलि झन् चेन्ज भएर जाने परिस्थिति पनि छ। अब यो समय शिक्षासँग रूपान्तरण गर्न सकिएन भने शिक्षै पछि पर्छ विद्यार्थीलाई समय सँगसँगैको शिक्षालाई अपडेट गराउनु पर्ने पनि दायित्व छ। सबैभन्दा मेन राज्यको नीति अहिलेको शिक्षा ऐन अनि सम्पूर्ण विद्यालयहरूमा एकरूपताको पूर्वाधारहरूको विकास भयो भने शैक्षिक गुणस्तर राम्रो बनाउनमा त्यसपछि त्यो स्कुलको टिम समिति विद्यालय व्यवस्थापन समितिसँगै शिक्षकले के गर्नुभयो भनेर मूल्याङ्कन गर्न अझ उचित हुन्छ जस्तो लाग्छ। भएको ठाउँको मूल्याङ्कन र नभएको ठाउँको मूल्याङ्कन गर्दाखेरि त्यहाँ विभेद भयो जस्तो फिलिङ
1: भइरहेको
0: छ। यो शैक्षिक सत्रको सुरुवातमै रेडियो अकला सरी रेडियो सफलताले जुन आफ्ना भनाइहरू ल्याएर यहाँसम्म आएर सम्पूर्ण श्रोतामा आज बिन्देश्वरी माध्यमिक विद्यालयको भइरहेका गतिविधिहरू जुन राख्ने अवसर दिनुभयो त्यसमा आदरणीय दुर्गा मैडमलाई विशेष धन्यवाद र यो रेडियो सफलता

0: बिन्दसरी मारे जोडिन पाउँदा हामीलाई धेरै खुसी लागेको छ। आगामी दिनमा पनि यसरी नै भलाकुसारी गर्न पाइयोस्। सम्पूर्णलाई ढिलै भए पनि नयाँ वर्षको धेरै धेरै शुभकामना। धन्यवाद।
1: हस्, धेरै धेरै धन्यवाद छ यो समयको लागि। आज हामीले छलफल गर्यौं बिन्देश्वरी मावि जुन पोखरा महानगरपालिका वडा नम्बर 19 तल्ला कोटमा रहेको छ, यस माध्यमिक विद्यालयका प्रधान अध्यापक श्रीराम आचार्यसँग कुराकानी गर्यौं। उहाँले आफूले नेतृत्व गरेर प्रधान अध्यापक भएर त्यो विद्यालयलाई साँच्चै नै नमूना बनाउनको लागि लागि पर्नु भएको छ। तन मन वचन र कर्मले सरले यो समय दिनुभएकामा पुनः एकपटक धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयवस्तुमा छलफल गर्ने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।
2: वा, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड। आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60।
2: छेरोका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 9821 27014
3: मन्जु तिमी त विदेश जान लाग्यौ रे
4: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
3: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
4: खै के गर्ने गर्ने दिदी
5: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बे ढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811062983 9855625855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
8: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
9: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
8: अनि कहाँ छ छोरा यो पसल
9: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
10: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
9: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
8: पोखरा दुई बिन्दवासिनी बस पार्क
9: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
8: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
9: मोबाइल नम्बर 9846059581
8: 9166715475

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
2: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
3: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
2: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्ट्रानेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
4: कन्ट्याक्ट 0615530501589848
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
5: मरेको के हो
6: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ
5: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको एम्बुलेन्स एम्बुलेन्स ल ल ल उठाउ त उठाउ लगिहालो लगिहालो यो
6: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
5: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
6: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
7: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
8: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: सफलता स्टूडियो टाइम
11: इट्स 9 AM

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 9 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने सरकारको चेतावनी। संघीय मन्त्रालयको संख्या 18 मात्र कायम। प्रतिनिधि सभा बैठकमा निजता कार्यक्रममाथि छलफल हुँदै प्रधानमन्त्रीले जवाब दिने कार्यसूची। संविधान संशोधन बहसका लागि सरकारले बोलाए जनजी प्रतिनिधिलाई। र तीन मौसमी प्रणालीको असर, आज 6 प्रदेशका विभिन्न ठाउँमा चट्याङसहित वर्षाको सम्भावना। अब सुनौ पूरा समाचार। सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना निकालेर निजामती कर्मचारीलाई अनुशासन र आचरण सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो। सरकारको सिफारिशमा यही वैशाख 20 राष्ट्रपतिले जारी गरेको अध्यादेशले निजामती सेवा ऐनको ट्रेड युनियनको व्यवस्था खारेज गरेको छ। यस विरूद्ध रिट परेपछि गएको सोमबार सर्वोच्च अदालतले अध्यादेशको व्यवस्था कार्यान्वयन नगर्न नगराउन सरकारको नाममा अल्पकालीन आदेश दिएको छ। सर्वोच्चको आदेशपछि तत्कालका लागि अध्यादेश कार्यान्वयन रोकिएपछि सरकारले ट्रेड युनियनहरूलाई लक्षित गरेर राजनीतिक गतिविधिमा संलग्न नहुने निर्देशन दिएको हो। नेपालको संविधान र प्रचलित कानूनको निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ, निष्पक्ष, व्यावसायिक र उत्तरदायी सेवाको रूपमा परिकल्पना गरेको उल्लेख गर्दै निजामती सेवा ऐनको व्यवस्था बुझाए सम्झाएको छ। प्रचलित निजामती सेवा ऐन 2049 दफा 61 उपदफा 1 खण्ड

मन्त्रालयले बताएको छ। राजनीतिक गतिविधिमा संलग्न हुने, संगठनको सदस्यता लिने वा चुनावमा उम्मेद्वार बन्ने कर्मचारीलाई सेवाबाट हटाउन सकिने व्यवस्था रहेको मन्त्रालयले उल्लेख गरेको छ। प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्य सहित सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्यविधान नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो। सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यस्तै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। अरू मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरिएको छ, जस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा श्रम तथा रोजगार मन्त्रालय र भूमि सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला बाल लैंगिक तथा सैनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साविकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यालयलाई भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिएको छ। प्रतिनिधि सभाको बैठकमा आज बिहान 11 बजे बस्दैछ। आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलता निरन्तरता पाउनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। सदनको बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो। नीति तथा कार्यक्रम पेश गर्न प्रधानमन्त्री बालन शाह नआएपछि प्रतिपक्षीय सांसदहरूले सदन अवरूद्ध गरेका हुन्। सदनको आजको सम्भावित कार्यसूचीमा छलफलमा उठेका प्रश्नहरूको जवाब प्रधानमन्त्रीले दिने सम्भावित कार्यसूचीमा उल्लेख छ। नीति तथा कार्यक्रमलाई अझै आज निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ। चालू सदनको अधिवेशनमा आर्थिक वर्ष 2083-84 बजेट समेत प्रस्तुत हुनेछ। त्यसै गरी राष्ट्रिय सभाको बैठक पनि 11-15 बजे बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ। सरकारले संविधान संशोधनको विषयमा युवा पुस्ताको सुझाव संकलन गर्न भन्दै जेएनजी आन्दोलनका प्रतिनिधिहरूलाई छलफलको लागि आमन्त्रण गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2022 दुईवटा छुट्टाछुटे पत्र मार्फत 29 प्रतिनिधिहरूलाई बोलाएको हो। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले आगामी 2083 जेठ 1 गते शुक्रबार दिउँसो 3 बजेदेखि 5 बजेसम्म सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयको सगरमाथा हलमा छलफल कार्यक्रम तय गरेको हो। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार छलफलमा सहभागी हुने प्रत्येक वक्तालाई आफ्नो धारणा राख्न 3 मिनटमा समय प्रदान गरिनेछ। प्रतिनिधिहरूले संविधान संशोधनका विषयमा आफ्ना सुझावहरू लिखित रूपमा समेत बुझाउन सक्नेछन्। नयाँ पुस्ताको दृष्टिकोणलाई संविधान संशोधनको प्रक्रियामा समावेश गर्ने उद्देश्यले सरकारले यो पहल शुरू गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुगेसँगै विश्वका दुई महाशक्तिबीच उच्चस्तरीय वार्ताको तयारी शुरू भएको छ। चीनिया राष्ट्रपति शी जिनपिङसँग उनी द्विपक्षीय शिखर वार्तामा व्यापार युद्ध, कृत्रिम बौद्धिमत्ता, एआई, मध्य पूर्व युद्ध तथा ताइवानको सुरक्षा मुख्य एजेण्डाका रूपमा अघि सारिएका छन्। बेजिङ विमानस्थलमा ट्रम्पलाई चीनका उपराष्ट्रपति हान जोङले स्वागत गर्नुभएको छ। यसलाई चीनले अमेरिकी राष्ट्रपतिलाई दिएको विशेष सम्मानका रूपमा हेरिरहेको छ। ट्रम्पसँग उहाँका छोरा एरिक ट्रम्प सहित अमेरिकी प्रविधि तथा उद्योग क्षेत्रका चर्चित व्यक्तित्वहरू पनि चीन पुगेको बीबीसीले जनाएको छ। भर्मन टोलीमा एलन मक्स, जेनसेन हाङ, टिम कुक लगायतका शीर्ष व्यवसायी सहभागी छन्। अमेरिका चीनबीच पछिल्ला वर्षहरूमा व्यापारिक सम्बन्ध तनावपूर्ण बन्दै गएको छ। दुई देशबीचको व्यापार सन् 2022 690 अर्ब डलर पुगेकोमा गएको वर्ष घटेर झन्डै 415 अर्ब डलरमा सीमित भएको छ। ट्रम्प प्रशासनले चीनसँगको व्यापार घाटा घटाउने लक्ष्य राखेको छ। ट्रम्पले चीनलाई अमेरिकी प्रविधि र लगानीका लागि अझ खुल्ला बनाउन आग्रह गर्ने बताउनु भएको छ। चीनले अमेरिकी चिप्स र उच्च प्रविधिमा पहुँच विस्तार गर्न चाहेको छ। शिखर वार्तामा इरान इजरायल युद्ध पनि महत्वपूर्ण विषय बनेको छ। चीन इरानी तेलको प्रमुख खरिदकर्ता भएकोले युद्धका कारण तेल आपूर्ति प्रभावित हुन जाँदा चीनी अर्थतन्त्रमा दबाव परेको छ। अमेरिकाले चीनलाई इरानमाथि आफ्नो आर्थिक तथा राजनीतिक प्रभाव प्रयोग गर्न आग्रह गरिरहेको छ। चीनले पनि युद्ध अन्त्यको पक्षमा रहेको संकेत दिएको छ। वार्ताको अर्को संवेदनशील विषय ताइवानको सुरक्षा हो। अमेरिकी संसदले गएको वर्ष ताइवानलाई 14 अर्ब डलर बराबरको हतियार बिक्री स्वीकृत गरेपछि बेजिङ असन्तुष्ट छ। शुक्रबार ट्रम्प चीनबाट फर्किने कार्यक्रम रहेको खबरमा उल्लेख छ। विश्लेषकहरूले ट्रम्पको चीन भ्रमणलाई अमेरिका चीन सम्बन्ध तय गर्ने महत्वपूर्ण क्षणका रूपमा हेरिरहेका छन्।
अब एउटा मौसम सम्बन्धी जानकारी।

हाल नेपालमा पश्चिम न्यूनचापीय प्रणाली स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा सारन्त्या बादल लागेको छ। बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा सारन्त्या बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। आज राति कोशी मधेश बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली भूभागमा सारन्त्या बादल लाग्नेछ। कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका तथा कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको शाखाले जनाएको छ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबरसँग आलोको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेर एकपटक। निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने सरकारको चेतावनी, संघीय मन्त्रालयको संख्या 18 मात्र कायम। प्रतिनिधि सभा बैठकमा निर्धा कार्यक्रममाथि छलफल हुँदै प्रधानमन्त्रीले जवाब दिने कार्यसूची, संविधान संशोधन बहसका लागि सरकारले बोलाए जिन्दी प्रतिनिधिलाई। र तीन मौसमी प्रणालीको असर, आज 6 प्रदेशका विभिन्न ठाउँमा चट्याङसहित वर्षाको सम्भावना। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबरसँग आलोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर, साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बेचिन अहिले 6 बजे खबरसँग आउनेछ। हामी छौँ सफलताको पाइलामा। अब के बेर सुन्न सक्नुहुन्छ विभिन्न लोकगीत संगीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला। शुभ दिन।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856222151, 9850505251।
3: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टु मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ, पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93, 97650 59 60। दोस्तीटु मिट छ।
2: नमस्कार स्वयं सेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-41440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615530050, 0615589848।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067881234, 97050771123, व्हाट्सएप नम्बर 98011771123।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: होइन ए बुढा, बिहान बिहान कहाँ नलाकाउ?
7: घर बनाउन लाएको कुरा त तपाईँ पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
6: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
8: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास पारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840602127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-52-21-50 98-51-27-14
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581
0: 9166154475।
3: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा ताप चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनायो तर घरको सुन्दरताको लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
2: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 9856023461, 9826060908।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: Studio Time.

0: हेर न साङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: केला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860285575 9807159947 9857325575।
3: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा।
4: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9840202127।
3: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
5: वा क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा, तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा, तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरा पाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
7: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737। मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
9: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
8: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
9: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
8: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
9: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
10: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
11: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
14: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
13: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
14: कन्ट्याक्ट 0615530050, 0615898488।
13: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
1: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
0: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
2: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकह लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
0: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98460-43853।
3: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
4: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
3: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 मेगाहर्जलाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मरमत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मरमत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856120046 9852110504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
2: हुन्छ हुन्छ ल हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बो।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 9857140 9857070127 र 9808214040 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: आलेजा बाबू इतना राखी बोले
1: सिंपल सिंपल कांची।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट्स पोखरा 8 रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93 97 56 59 60। दोस्ती टू मिट्स।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581,
2: 98161 15 475।
4: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
5: ए हो र,
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-89।
2: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
6: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
7: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98-6039-63-2, 98-5-60-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल, अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय, नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615530050, 0615898488।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860-66-642 9860-41-081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जानु पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गए त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864643853।
4: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
5: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
5: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
4: ए,
5: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त अनि ल्याउने व्यवस्था पनि छ आमा।
4: ए हो र बाबु?
5: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
4: ए,
5: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
4: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन हामी हिजो आज हजुर साह्रै चिन्तित देखिनुहुन्छ नि।
1: हेर्नुहोस् न हेर्नु सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर्छ न त पढ्न गई, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
0: हेर्नुहोस् अनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन, मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
2: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अडेल गर्न समिक्ष काष्ठ उद्योगतिर जान लागेको होइन
2: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
3: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टील आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: म के हेरेर तोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9821270014
3: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
4: सफा कपडा संकलनमा हातीमालो गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
3: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
4: कपडामा केवल कपडा मात्र होइन तपाईको माया र सम्मान पनि हुन्छ
3: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
4: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
3: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9556011 86 9546035111 सम्पर्क नम्बर फेरि एकपटक 9546035111
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
5: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
5: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: सफलता 103.4 MHz
1: नमन लायो
2: दोधारे हो भन्दा तिमीले बौरिएर हेर्यो दोधारे हो भन्दा तिमीले बौरिएर हेर्यो के नै थियो त्यो बाध्यता स्वार्थी भावले बेरे प्रेम भावलाई के भनेर विश्वास गर्नु अब मैले भावनाको काँचुली त सर्पले चाहिँ फेर्यो ए भावनाको काँचुली त सर्पले चाहिँ फेर्यो
3: हजुर एक्टर एलपी शर्मा बोल्नु भएको
4: हजुर बोल्दैछु
3: वाउ म हजुरको बिग फ्यान हो नि अनि मैले हजुरलाई फेसबुकमा रिक्वेस्ट पनि पठाएको छु एक्सेप्ट गर्नुहोस् है
4: ए हस् हस्
3: थ्याङ्क यू सो मच

औला भनी औला गर्ने भेटिने दिन मेटिसके सँगै मर्ने बाँच्ने सपना मैले हजुर रेटिसके महँगो थियो माया तिम्रो किन्न सकिएन महँगो थियो माया तिम्रो किन्न सकिएन को हो आफ्नो को हो पराई।

0: समाजमा कुनै पनि घटनाले मानसिक समस्या उत्पन्न गर्न सक्छ, त्यसैले
1: आधिकारिक स्रोतबाट मात्र सूचना प्रवाह गरौं।
0: दुर्घटनाका समाचारहरू मानवीय रूपले संवेदनशील हुने हुँदा त्यसलाई छानेर मात्र सुनौं।
1: दुर्घटना र विपदमा परेका व्यक्तिहरूलाई मानसिक तनाव र समस्या हुन सक्ने भएकाले मनोवैज्ञानिक सहयोग दिने वातावरण सिर्जना गरौं।
0: किशोर किशोरी तथा बाल बच्चालाई पनि विपद र दुर्घटनाका समाचार सुनाउँदा उनीहरूले बुझ्ने भाषामा सुनाऊ।
1: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मलसरा तात चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्टल फोनले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530050 0615589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807159947, 9857325575।
0: स्टडी एब्रोड जोसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, युएसए, युके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636, 9856320325, 9806535480। साथै आयल्स र पीजीका कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462689।
2: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बाल बालिकालाई
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
6: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9556434। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
7: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
8: होइन के भन्छ यो रेडियाले?
7: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 0161574225, 9560214040, 9560601127 र 9080381440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको टिप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै टिप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 9821 2714
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9166155
6: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बन।
2: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
3: कुकुरको भ्याक्सिनेसन,
2: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447734, मोबाइल नम्बर 9856088744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 0164529766, 0164559766 र मोबाइल नम्बर 9846000851।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कूल को बीचमा प्रोप्राइटर मेघराज सुवेदी। फोन नंबर 9846066642 9860410081। तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा ताप चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड, साथी पत्र पत्रिका को लागि हामीलाई सम्झनुहोस्।
2: संपर्क नव विद्या सदन स्टेशनरी, पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मिनराज खड्का, फोन नंबर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेशनरी, 0 किलोमीटर 5 पोखरा।
3: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
4: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
3: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
6: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
6: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0165745668, मोबाइल नम्बर 98560028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: टक्कै हेरेर टोलाई कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
3: लभ युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: यता नआऊ है बुहारी तलै बस छाचुट नगर आज कति दिन रे
2: 3 दिन भयो
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
2: केही हुन्न मुआ सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
1: जेसुकै भन म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है पछि जेसुकै गर
2: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
3: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युनजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
1: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
4: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
6: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
7: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
6: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179

0: बाबा मलाई आज स्कूल जाने मन छैन, आज जादिन नि है।
1: लो किन नि, के भो सन्चो भएन?
0: हैन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्स को कन्ठे गर्न सकिन, सरले कुट्नु हुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते मैडम, म रीना को बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रीनाले स्कूल जान्न भनी साइन्स को कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्स को सरलाई सम्झाउँछु। रीना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।

0: मौके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852120 50 9852127014
3: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705508 9705508 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
1: हैन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9161575475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 0161553071, 9807081234, 9705077123, व्हाट्सएप नम्बर 9811771।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860641081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि। हो र, होइन होला त्यस्तो त।
3: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
4: केही भएन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ मिस।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन? ए हजुर, हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
8: के चिन्ता लिन्छ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
9: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरापा 0 किलोमिटर। मोबाइल नम्बर 9856023461, 9826608।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएलएस र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
2: होइन के भन्छ यो रेडियाले तिल लगा त गान्छ।
1: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 9560214040 9560601 र 9808414040। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाईं वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।

0: तँ के हेरेर तोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भयो त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805210 9821
3: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ ओम प्रिन्ट हाउस ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस पोखरा 8 सिर्जना चोकमा हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट मायाको चिनो उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई ग्राफिक डिजाइन कलर प्रिन्ट तथा फोटो कपी स्टिकर कप प्रिन्ट टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै सम्पर्क ओम प्रिन्ट हाउस पोखरा 8 सिर्जना चोक फोन नम्बर 061-576-110 प्रोप्राइटर मनोज बास्तुला 9560-2225 9560-26110
4: श्रेष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
5: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
5: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन
4: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
8: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यौँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
7: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
8: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
7: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9850-28104
8: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
9: होइन ए बुढा बिहान बिहान कहीँ नलाकाउ
10: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
9: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
11: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
12: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-541-984 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 061-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट स्टप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93 97 6 59 50 960 दोस्तीटु मिट स्टप।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98-462-89-99।
2: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
3: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
2: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बालिराखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू।
4: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98-560-35-394।
5: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।

बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर संपर्क 98 61 62 983 98 5 60 52 855 समझनु सही बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएसएफपीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुशी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईं तथा तपाईंका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्वपाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाओ पोखरा चार गैर पाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066042 9864061

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
5: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
7: नेपाल सरकार विज्ञापन हो।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साँच्चै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

सन्दीप तिमीलाई थाहा छ मैले स्कलरसिप पाएँ नि होटल म्यानेजमेन्टमा अब म दुई वर्षको लागि क्यानाडा जाँदैछु वाओ म यति खुसी छु मैले अलिकति पनि सोचेको थिइनँ कि म के भयो दुई वर्ष त हो नि दुई वर्ष मात्रै हो कि

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक।

0: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकाको ठिक 6 बजेको छ।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बेलुकी 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबरहरू अब विस्तारमा सुन्नुहोस्। पोखरा महानगरपालिकामा यस वर्ष 500 रोपनी क्षेत्रफल जमीनमा तरबुजा खेती गरिएको छ। तरबुजा खेतीप्रति कृषकहरूलाई आकर्षित गर्न महानगरपालिकाले अनुदान लगायतका कार्यक्रम अघि बढाएसँगै यसतर्फको आकर्षण बढ़दै गएको हो। महानगरपालिकाका 13, 14, 16, 21, 22, 23, 32, 33 नम्बर वडामा तरबुजा खेती भइरहेको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनोहर कलेरियाले जानकारी दिनुभयो। उहाँका अनुसार महानगरपालिकाले यस वर्ष कृषकलाई 50% अनुदानमा बिउका साथै मल्चिङ प्लास्टिक वितरण गरेको थियो। यस वर्ष महानगरपालिकामा तरबुजा खेतीको कारोबार रू 5 करोड़ बराबरको हुने अनुमान गरिएकोमा असिना तथा लगातारको वर्षाले केही असर हुने पुर्याइएको बताइएको छ। स्थानीय उत्पादनको प्रबन्धनका लागि तरबुजाको न्यूनतम समर्थन मूल्य निर्धारण गरिनुका साथै ब्रान्डिङका लागि स्टिकर उपलब्ध गराउन लगाइएको छ। उहाँले भन्नुभयो, कृषि पर्यटन तथा स्थानीय उत्पादन प्रबन्धन गर्न पोखरा तरबुजा मेला महानगरपालिकाले पोखरामा भइरहेको तरबुजा खेतीको प्रबन्धनसँगै कृषकहरूलाई यसतर्फको आकर्षण बढ़ाउन यही रेट 5 गते पोखरा तरबुजा मेला 2083 गर्ने भएको छ। पोखरा महानगरपालिकाको कृषि विकास शाखा र वडा नम्बर 13 कार्यालयको आयोजनामा एवं वडा स्तरीय कृषि सञ्जाल पोखरा 13 को व्यवस्थापनमा तरबुजा मेला गर्न लागिएको हो। मेलाका अवसरमा सबैभन्दा ठूलो तरबुजा फलाउने, धेरै क्षेत्रफलमा फलाउने, सबैभन्दा गुलियो फलाउने कृषकहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको कडेरियाले जानकारी दिनुभयो। उहाँका अनुसार मेलाका अवसरमा तरबुजा सम्बन्धी बहस, सफलताका कथा आदिबारे चर्चा परिचर्चा पनि गरिनेछ। जनप्रिय मावि सिमलतरबाट एससी उत्तीर्ण 98 जना विद्यार्थीलाई सम्मान गरिएको छ। 1655 जना विद्यार्थी अध्ययनरत जनप्रिय माविमा 3.95 जीपीए सहित 98 जना विद्यार्थी उत्तीर्ण गरेका छन्। विद्यालयमा आयोजित शुभकामना आदान प्रदान तथा बधाई ज्ञापन गर्दै पोखरा 8 का वडाध्यक्ष रुद्रनाथ बरालले कम्प्युटरसिप सिकेर रोजगारको अवसर सिर्जना गर्न जनप्रिय माविले गरेको प्रयास सफल भएको बताउनुभयो। विद्यालयले यसै शैक्षिक सत्रदेखि 30 जना विद्यार्थीलाई कम्प्युटर कक्षा थालनी गरेको छ। आईटीको परिवेशमा इच्छुक विद्यार्थीले 2 वर्षसम्म पढेर आर्जन गरेको ज्ञान सिधै रोजगारसँग जोडिने अध्यक्ष बरालले बताउनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर सुवेदीको अवस्थामा भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष केदार धमलाले विद्यालयले सिकाएको सिप जीवन उपयोगी भए पनि पूर्ण व्यावहारिक नभएको बताउनुभयो। आयर्जनमा जोडिन तथा सिपको सदुपयोग गर्न विद्यार्थी र अभिभावकलाई आग्रह गरेका धमलाले एससी उत्तीर्ण पहिलो खुड्किलो भएसँगै आगामी शैक्षिक यात्राको शुभकामना दिनुभयो। शिक्षक श्रीकान्त पौडेलले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका प्र देवी प्रसाद बस्ताकोटीले विद्यालयको शैक्षिक गतिविधि पुस्तक पार्नुभएको थियो। बस्ताकोटीले 10 जोड़ 2 को भर्ना अभियान शुरू भएको उल्लेख गर्दै विज्ञान, वाणिज्य, शिक्षा, सिभिल इन्जिनियरिङ 9 देखि 12 र कम्प्युटर कक्षाहरू दक्ष शिक्षक तथा उपयुक्त विधिबाट पढ़ाई हुने बताउनुभयो। शिक्षक इन्द्रबहादुर थापाले स्वागत गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष परशुराम बरालले विद्यार्थीको गहना नै अनुशासन भएकोले बधाई दिँदै सफल जीवनको लागि आजैबाट अनुशासनको कक्षा लिन सम्मानित विद्यार्थीलाई आग्रह गर्नुभयो। विद्यार्थी तथा अभिभावकको उल्लेख्य उपस्थितिमा गण्डकी प्रदेश सेपाक ताप्क्रो खेल संघको आयोजनामा विद्यालयले प्राप्त गरेको पदक तथा पुरस्कार वितरण समेत गरिएको थियो। उक्त प्रतियोगितामा जनप्रिय माविबाट सहभागी छात्र समूहले द्वितीय र छात्र समूहले तृतीय प्राप्त गरेको शिक्षक चन्द्रबहादुर आले जानकारी दिनुभयो। जनप्रिय माविबाट 39 जना विद्यार्थीले पूर्व परीक्षामा भाग लिने भएका छन्। यस्तै माध्यमिक शिक्षा परीक्षामा सफल भएका विद्यार्थीलाई पोखराको बाटुलचौरमा रहेको बाल्यमा श्री माविले पनि बधाई तथा सम्मान गरेको छ। गत सोमबार सार्वजनिक नतिजा अनुसार यो विद्यालयबाट सहभागी 82 जना मध्ये 26 जना विद्यार्थीले उत्कृष्ट जीपीए ल्याएका थिए। 29 जनाले ए, 21 जनाले बी प्लस र 2 जनाले बी तथा 4 जनाले नन ग्रेडेड भएका छन्। उत्कृष्ट विद्यार्थीलाई बिहिबार विद्यालयका एक कार्यक्रमको आयोजना गरी बधाई सहित सम्मान गरिएको सूचना अधिकारी नवीन अधिकारीले जानकारी दिनुभयो। 3.95 जीपीए ल्याएका समृद्ध घिमिरे, कृवास गुरूङ सहितका विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापा, शिक्षक अभिभावक संघका अध्यक्ष भीम प्रसाद पौडेल, प्रधान प्राध्यापक कृष्ण प्रसाद आचार्य, सहायक प्र शिवप्रसाद सापकोटा लगायतले खादा र मायाको चिन्ह दिएर सम्मान गरे। कार्यक्रममा प्राध्यापक आचार्यले विद्यालयले निरन्तर रूपमा सफलता प्राप्त गरेको बताउँदै संस्थागत विद्यालयका लागि पनि उदाहरण बन्ने गरेको बताउनुभयो। उहाँले कक्षा 11 र 12 विद्यालयले प्रदान गर्ने शैक्षिक छात्रवृत्तिका विषयमा पनि जानकारी गराउनुभयो। विद्यालयका 10 जोड़ 2 संयोजक माधव अधिकारीले कसैको
दबाव भन्दा पनि विद्यार्थीहरूले आफ्नो लक्ष्यका साथ उच्च शिक्षामा विषय जोडेर अध्ययन गर्नु सुझाव दिए। विज्ञान विभागका प्रमुख सुमन बस्नेतले विषय छनौट गर्ने अधिकार विद्यार्थी स्वयंमा रहेको स्पष्ट पार्दै पछिल्लो प्रविधिलाई अगाल्ने गरी शैक्षिक उपलब्धि हासिल गर्न आग्रह गरे। कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष भीमप्रसाद पौडेल, अभिभावक विमला ढकाल, विद्यार्थी गणेश शर्मा, रजिना छन्त्याल लगायतले बोलेका थिए। सो अवसरमा होस्टल वार्डन र विषयगत शिक्षकलाई पनि सम्मान गरिएको थियो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले वर्तमान सरकारले संविधान र कानूनको सीमा मिचेर शासन चलाउन खोजेको आरोप लगाउनु भएको छ। आज पोखरामा आयोजित विशेष प्रादेशिक भेलालाई सम्बोधन गर्दै उहाँले सरकारको लहर र सनकका आधारमा मुलुक चल्न नसक्ने भन्दै प्रधानमन्त्री ईश्वर नभएको र उनी पनि नियम कानूनमा बाँधिनुपर्ने बताउनुभयो। पछिल्लो समय सरकारले निजी क्षेत्रप्रति देखाएको व्यवहार र सिमानामा सर्वसाधारणलाई दिएको शस्तिप्रति लक्षित गर्दै थापाले सरकारले संविधानलाई तलमाथि गर्न खोजे कांग्रेसले त्यसलाई रोक्ने चेतावनी दिनुभयो। उहाँले राज्य संचालनमा देखिएका विसंगति र पार्टी संगठनको भावी दिशाका बारेमा लामो चर्चा गर्नुभयो। थापाले सरकारले निजी क्षेत्रको व्यक्तिहरूलाई प्रक्रिया र कानून मिचेर प्रहरी लगाएर उठाउने गरेको भन्दै आपत्ति जनाउनुभयो। उहाँले भन्नुभयो नियम र कानूनले सबैलाई बाँध्नुपर्छ तर सरकारले जसलाई मन लाग्यो उसलाई उठाउने र त्रसित बनाउने काम गरिरहेको छ। मन्त्रीले कसैसँग कुरा गर्न मन लाग्दैमा वा आवश्यक पर्दैमा प्रहरी लगाएर मान्छे उठाउनु लोकतान्त्रिक पद्धति नभएको उहाँको तर्क छ। यस्तै सिमानामा 100 रूपियाँ भन्दा बढ़ीको सामान ल्याउँदा भन्सार लगाउने सरकारको निर्णयलाई उहाँले अव्यवहारिक र जनतालाई दुःख दिने कदमका रूपमा चित्रण गर्नुभयो। म भन्सार लगाउँछु भन्दैमा वर्षौंदेखि जीविका चलाइरहेका नागरिकलाई शास्ति दिन पाइँदैन। उहाँले थप्नुभयो सरकारमा नभए पनि नागरिकलाई सजिलो बनाउने र सरकारलाई प्रश्न गर्ने जिम्मेवारी कांग्रेसको हो। थापाले गत निर्वाचनमा कांग्रेसले भौतिक रूपमा भन्दा पनि डिजिटल स्पेसमा चुनाव हारेको बताउनुभयो। उहाँले कांग्रेससँग पर्याप्त कन्टेन्ट भए पनि त्यसलाई जनतासम्म पुर्याउने इन्फ्रास्ट्रक्चर नभएको स्वीकार गर्नुभयो। उहाँले भन्नुभयो हामीले अब पार्टीलाई प्रविधि मन्त्री बनाउनै पर्छ। पार्टीका 9 लाख सक्रिय सदस्यहरूको तथ्याङ्कलाई डिजिटल प्रणालीमा आबद्ध गर्न लगाइएको जानकारी दिँदै उहाँले अब केन्द्रबाट सदस्यहरूसँग सीधा संवाद गरिने बताउनुभयो। मसँग सिस्टम छ तर सदस्यहरूको सम्पर्क नम्बर छैन। अब प्रत्येक सदस्यलाई डिजिटल आईडी दिइन्छ र उनीहरूको मोबाइलमा पार्टीका कुराहरू सिधै पुग्नेछन्। थापाले भन्नुभयो पार्टीभित्रको टिकट वितरण प्रणालीमा आमूल परिवर्तन ल्याउन लागिएको संकेत गर्दै थापाले अब वडाध्यक्षको उम्मेद्वार केन्द्रले नभई सम्बन्धित वडाका सक्रिय सदस्यहरूले नै छान्ने बताउनुभयो। उहाँले भन्नुभयो कुन वडामा कसलाई अध्यक्ष लडाउने भन्ने कुरा त्यहीका सक्रिय सदस्यहरूलाई सोधेर निर्णय गरिनेछ। यसका लागि भोटिङ गरिरहनु पर्दैन, डिजिटल माध्यमबाटै उनीहरूको राय लिइनेछ। यसले पार्टीभित्रको गुटबन्दी अन्त्य हुने र योग्य व्यक्तिले अवसर पाउने दावी गरिएको छ। यस्तै पछिल्लो निर्वाचनमा कांग्रेसलाई भोट नहालेका 10 लाख मतदातालाई फेरि पार्टीमा फर्काउनुपर्ने चुनौती थापाले कार्यकर्ता सामु राख्नुभयो। ती 10 लाख मतदाता किन रिसाए, उनीहरूले हामीलाई किन छोडे, उनीहरूसँग गएर संवाद गर्नुपर्छ उहाँले भन्नुभयो। उहाँले कक्षा 9 मा पढ्ने विद्यार्थी र 18-19 वर्षका युवाहरूसँग जोडिनु आवश्यक रहेको बताउनुभयो। बीबी कोइरालाको इतिहासलाई गलत ढंगले व्याख्या गरेर भिडियोहरू बनाइएको भन्दै उहाँले त्यसलाई चित्न नयाँ पुस्तासँग संवाद गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले भन्नुभयो हामीले ती युवाहरूलाई भरोसा दिलाउनुपर्छ कि उनीहरूले चाहेको जस्तो कांग्रेस हामी बनाउँछ।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081।
2: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट सप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 9852 67 793 97 650 960 दोस्ती टू मिट सप।
2: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जसो चट्याङ तयदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कका लागि 9855335394।
3: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
1: देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
3: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।
5: यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको ठिक 8 बजेको छ।
6: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हेर्नु साङ्लो बरो बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जसको मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तँलाई स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
3: के हेरेर टोलाए कि? अहो, कति राम्रो गहना लगाए कि, फेरि राखु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुन चाँदी दुकान जान्छु नि।
0: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गर गहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802121050 9821270।
5: आयो है मासु, ताजा ताजा मासु। दोस्ती

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 59 60। दोस्ती टु मिट्स
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातीमाल गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने

0: प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एक पटक 98460335111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 98560218104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार चरित्रा खत्री। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका 212 एफएम स्टेशनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा सैन्य आधार तालिम दीक्षान्त समारोह सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा सैनिक हवाई सेवाले वैशाख 21 गते मध्य एयरबेस गौचरमा विविध कार्यक्रमको आयोजना गरी 60 वार्षिकोत्सव मनाएको छ। सो दौरान प्रधान सेनापतिले सैनिक हवाई सेवामा कार्यरत रही उत्कृष्ट योगदान दिनुभएका 4 भूतपूर्व रथीवृन्द तथा अधिकृतहरूलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्नुभएको थियो। नेपाली सेनाको अगुवाईमा जंगी अड्डामा वैशाख 21 गतेदेखि 23 गतेसम्म 8 संस्करणको अभ्यास हातेमालो सञ्चालन भएको छ। विपद व्यवस्थापन सम्बन्धी भइरहेका गतिविधिहरूको समीक्षा, प्रतिकार्य क्षमता अभिवृद्धि एवं सरकारवाला निकायहरूबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त अभ्यास सञ्चालन गरिएको हो। बलाधिकृत रथी श्री प्रदीप जंगकेसीले समापन गर्नुभएको सो अभ्यासको युद्ध कार्य विभागका विभागीय प्रमुख उपरथी श्री अनुप जंग थापाले शुभारम्भ गर्नुभएको थियो। सो अभ्यासमा विपद व्यवस्थापनसँग सरकार राख्ने निकायहरूको सहभागिता रहेको थियो। 3 दिनसम्म सञ्चालित अभ्यासका दौरान विपद पूर्व तयारी तथा विपद प्रतिकार्यका दौरान अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्था, संरचनागत सुधार, क्षमता विकास, तालिम, राहत तथा बन्दोबस्ती लगायत विविध पक्षहरूमा प्रस्तुतीकरण तथा छलफल गरिएको थियो। सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनले काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिकामा सञ्चालन भइरहेको फिल्ड क्याम्प अभ्यासको वैशाख 25 गते निरीक्षण गर्नुभएको छ। सो दौरान उहाँले अभ्यासको निरीक्षण गरी वस्तुस्थितिबारे जानकारी लिनुभयो। उपत्यका प्रेतना अन्तर्गतका वाहिनी तथा अन्तर्गत युनिटहरूले युद्ध तथा युद्ध मद्दती फौजको सहभागितामा अभ्यास चक्रव्यूह 1 सञ्चालन गरेका छन्। उक्त अभ्यास कम्बाइन्ड आर्म्स कन्सेप्ट र परम्परागत युद्ध विधिमा आधारित रहेको थियो। सो क्रममा वैशाख 23 गते नम्बर 1 वाहिनी अड्डा तथा अन्तर्गत युनिटका सकल दर्जा सहभागी गराई ललितपुर जिल्ला बागमती गाउँपालिका 3 भट्टे डाँडा स्थित रडार स्टेशनमा अभ्यास सञ्चालन गरिएको थियो। सो दौरान उपत्यका प्रेतनापति उपरथी श्री रविन्द्र खत्रीले अभ्यासको निरीक्षण गर्नुभई आवश्यक निर्देशन दिनुभयो। यसै गरी वैशाख 22 गते नम्बर 26 वाहिनी अड्डा तथा अन्तर्गत युनिटका सकल दर्जा सहभागी गराई काभ्रेपलाञ्चोक जिल्ला धुलीखेल नगरपालिका साथ ठुलीचौर इलाकामा अभ्यास सञ्चालन गरिएको थियो। त्रिनेत्र दलगढ़बाट वैशाख 22 गते खटिएको टोलीले काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका 9 स्थित रोशी खोलामा आएको बाढ़ीमा फँसेका 89 यात्रुहरूको उद्धार गरेको छ। टोलीले अन्य सुरक्षा निकायसँगको सहकार्यमा मोटरबोट, हार्नेट्स र लाइफ ज्याकेट लगायतका सामग्रीहरू प्रयोग गरी यात्रुहरूको उद्धार गरेको हो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। नेपाल एडभेन्चर रनिङ महासंघले काठमाण्डौमा वैशाख 19 गते सञ्चालन गरेको चागु नारायण राष्ट्रिय ट्रेल रन 2026मा सैनिक धावक विजयी भएका छन्। प्रतियोगितामा पुरूषतर्फको 36 किलोमिटर दौड़मा कुमारी दलगुल्मका अमलदार राजन रोकायाले निर्धारित दूरी 2 घण्टा 6 मिनट 23 सेकेण्डमा पूरा गरी प्रथम हुनुभएको छ। प्रथम भएसँगै उहाँले नगद रू 1,00,000 जित्नुभयो। इन्द्रध्वजगढ़को व्यवस्थापन र भोटेकोशी गाउँपालिकाको प्रायोजनमा सञ्चालन भएको 6 लिस्टीकोट दुगुनागढ़ी माउन्टेन ट्रेल रेस 2083मा सैनिक धावक विजयी भएका छन्। उक्त प्रतियोगिता वैशाख 21 गते सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका 3 ड्राइपोर्टदेखि दुगुनागढ़ीसम्म सञ्चालन गरिएको थियो। प्रतियोगिता अन्तर्गत 24.5 किलोमिटर ट्रेल दौड़को खुल्ला पुरूष विधातर्फ रडसेरगढ़का सिपाही संजय राईले निर्धारित दूरी 2 घण्टा 11 मिनटमा पूरा गरी प्रथम हुनु प्रथम भएसँगै उहाँले नगद रू 1,10,000 प्राप्त गर्नुभएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो। दरखास्त आह्वान
3: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स बन्दोबस्ती कार्य सिपाही सूचीकार सफाईकर्मी चर्मकर्मी लोहकार केशकर्तक सिकर्मी सयस र नालबन्दी पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
2: आवश्यक योग्यता पुगेका नेपाली नागरिकले तोकिएका भर्ना केन्द्रमा स्वयं उपस्थित भई वा अनलाइन फारम भरी सोको प्रिन्ट आउट सहित तोकिएको भर्ना केन्द्रमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: सैन्य पदका लागि भर्ना केन्द्रहरू
2: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँ,
3: राजदलगण लगनखेल ललितपुर,
2: श्री मेहरगढ धुलीखेल काभ्रे पलाञ्चोक,
3: पूर्वी प्रितना हेडक्वार्टर इटहरी सुनसरी,
2: नम्बर 2 बाहिनी अड्डा हिले धनकुटा,
3: नम्बर 18 बाहिनी अड्डा भुल्के उदयपुर,
2: नम्बर 21 बाहिनी अड्डा तुपगाछी झापा,
3: दुर्गा बक्सगण ओखलढुङ्गा,
2: वीरदलगण उदिन पाँचथर,
3: मध्य पूर्वी प्रितना हेडक्वार्टर बर्दिवास महोत्तरी,
2: गरूड दलगण सरीकुट दोलखा,
3: श्रीजङगण वीरगंज पर्सा,
2: बरकगण राजविराज सप्तरी,
3: मध्य प्रितना हेडक्वार्टर हेटौडा मकवानपुर,
2: नम्बर 6 बाहिनी अड्डा बैरिनी धादिङ,
3: नयाँ सबुजगण भरतपुर चितवन,
2: पश्चिम प्रितना हेडक्वार्टर विजयपुर कास्की,
3: नम्बर 23 बाहिनी अड्डा सेराडिल बागलुङ,
2: चण्डी प्रसादगण श्रीस्वारा लमजुङ,
3: मध्य पश्चिम प्रितना हेडक्वार्टर योगीकुटी बुटवल रूपन्देही,
2: शमशेर दलगण गुरूसिङे कपिलवस्तु,
3: ज्वाला दलगण भरतपुर दाङ,
2: रामबाड कुलमा धागीथुम कुल्मी,
3: उत्तर पश्चिम प्रितना हेडक्वार्टर निमारे सुर्खेत,
2: नम्बर 4 बाहिनी अड्डा नेपालगंज पाके,
3: देवी दत्तगण परिमला चौर जुम्ला,
2: हनुमान दोष कुलमा हुटु मुगु,
3: सुदूरपश्चिम प्रितना हेडक्वार्टर तेघरी कैलाली,
2: नम्बर 25 बाहिनी अड्डा भगतपुर कञ्चनपुर,
3: नम्बर 5 बाहिनी अड्डा दिपायल डोटी,
2: र श्री दलकुलमा खलङ्गा दार्चुला।
3: विभिन्न ट्रेडका फलोअर्स पदका लागि भर्ना छनौट केन्द्रहरू
2: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँमा सूचीकार केशकर्तक सिकर्मी सयस र नालबन्दी पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: यस्तै वीरदलगण ओदिम पाँच थरमा बन्दोबस्ती कार्य सिपाही र सफाईकर्मी,
2: बरकगढ राजविराज सप्तरीमा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी लोहाकार र केशकर्तक,
3: नयाँ सबुजगण भरतपुर चितवनमा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र केशकर्तक,
2: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङमा बन्दोबस्ती कार्य सिपाही र सूचीकार,
3: शमशेर दलगण गुरूसिङे कपिलवस्तुमा बन्दोबस्ती कार्य सिपाही सूचीकार सफाईकर्मी र केशकर्तक,
2: देवी दत्तगढ परिमला चौर जुम्लामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लोहाकार,
3: कालीबहादुरगण कपासे सुर्खेतमा बन्दोबस्ती कार्य सिपाही सफाईकर्मी चर्मकर्मी र लोहाकार,
2: र श्री दलकुलम खलङ्गा दार्चुलामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लोहाकार पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: दरखास्त पेश गर्ने मिति
2: वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म र दोब्बर दस्तुर बुझाई जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म।
3: सैन्य पदका लागि उमेरको हद
2: 18 वर्ष पूरा भई 22 वर्ष ननागेको हुनुपर्नेछ भने बालबाला सैनिकको हकमा 26 वर्ष ननागेको र सेवा अवधि 1 वर्ष पूरा भएको हुनुपर्नेछ।
3: विभिन्न ट्रेडका फलोअर्सका लागि उमेरको हद
2: 18 वर्ष पूरा भई 26 वर्ष ननागेको हुनुपर्नेछ।
3: विस्तृत जानकारीका लागि
2: नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल vacancy.nepalarmy.mil.np वा वैशाख 18 गतेको गोर्खापत्र दैनिक हेर्नुहुन अनुरोध गरिन्छ।
4: सूचना
5: प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता 2083 को चौथो संस्करण जेठ 4 गतेदेखि 12 गतेसम्म सञ्चालन हुने भएको छ।
4: प्रतियोगितामा समावेश विधाहरू
5: खुल्लातर्फ पुरूष र महिलाको एकल र डबल,
4: भेटरान्स तर्फ 35, 45, 55 र 65 वर्ष माथिको उमेर समूहतर्फ एकल र डबल,
5: र 70 वर्ष माथिको उमेर समूहतर्फ एकल विधामा प्रतिस्पर्धा हुनेछ।
4: दर्ता मिति र स्थान
5: वैशाख 25 गतेदेखि 30 गतेसम्म त्रिभुवन आर्मी अफिसर्स क्लब जंगी अड्डामा बिहान 8 बजेदेखि बेलुकी 4 बजेसम्म नाम दर्ता गर्न सक्नुहुनेछ।
4: थप जानकारीका लागि
5: 01-59-79-468 वा 98-41-29-15-54 सम्पर्क गर्न सक्नुहुनेछ।
6: नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका प्राविधिक हवाई तथा विविध सेवातर्फका पदिक र बिल्लादार पदहरूमा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ। दरखास्त आह्वान गरेका पदहरू प्राविधिक पदिकतर्फ प्राविधिक सुबेदार सैनिक उपचारिका नर्सिङ, प्राविधिक सुबेदार ओभरसियर, प्राग जमादार, प्राविधिक जमादार भेहिकल मेकानिक्स, प्राविधिक जमादार रेडियो मेकानिक्स, प्राविधिक जमादार छापाखाना, प्राविधिक जमादार एएनसी मेकानिकल र प्राविधिक जमादार एभियोनिक्स इलेक्ट्रिक इलेक्ट्रोनिक रहेका छन्। प्राविधिक बिल्लादारतर्फ पण्डित हुत्ता, प्राविधिक अमलदार मेडिकल, डेन्टल, जनरल मेकानिकल, इलेक्ट्रिकल, आर्मर मेकानिक्स, आर्मामेन्ट मेकानिक्स, रेडियो मेकानिक्स, भेहिकल मेकानिक्स, जनरल मेकानिक्स एसी एण्ड रेफ्रिजरेशन मेकानिक्स, जनरल मेकानिक्स जेनेरेटर, जनरल मेकानिक्स, इलेक्ट्रिसियन, प्लम्बर, पेन्टर, वेल्डर, कम्प्युटर, सर्वे, भेटेरिनरी, ब्याण्ड, अशवाप, एएनसी मेकानिकल, एभियोनिक्स, इलेक्ट्रिक इलेक्ट्रोनिक, ग्राउण्ड ह्याण्डलिङ, एभिएसन स्टोर, डिस्प्याचर र अमलदार कर्मचारी रहेका छन्। दरखास्त पेश गर्ने मिति चैत्र 27 गतेदेखि आगामी वैशाख 26 गतेसम्म सामान्य दस्तुर र वैशाख 27 गतेदेखि जेठ 2 गतेसम्म दोब्बर दस्तुर बुझाई दरखास्त दिन सकिनेछ। उमेरको हद दरखास्त पेश गर्ने अन्तिम दिन वैशाख 26 गतेसम्म 18 वर्ष पूरा भई 25 वर्ष ननागेको हुनुपर्नेछ। विस्तृत जानकारीका लागि 01-5979-478 कार्यालय समयभित्र सम्पर्क गर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। अब प्रस्तुत गर्दैछौ सैन्य आधार तालिम दीक्षान्त समारोह सम्बन्धी रेडियो सामग्री।
7: यी आवाजसँगै उठिरहेका कदम नयाँ सपना र सोचसहित सिपाही बन्ने लक्ष्य पूरा भएको क्षणको हो। एक सामान्य व्यक्तिले 9 महिनासम्म गरेको त्याग, कठोर परिश्रम पछिको सफलताको गौरवपूर्ण क्षण अर्थात लामो समयको धैर्यता पछि सिपाहीको गौरवपूर्ण पहिचानमा बदलिएको क्षण सैन्य आधार तालिम दीक्षान्त समारोहको हो।

0: सेनालाई कुनै पनि राष्ट्रको पहिचान र सुरक्षाको बलियो आधार मानिन्छ र त्यसलाई जीवन्त र शक्तिशाली बनाउने काम भने सिपाहीले नै गर्दछन्। त्यसैले भनिन्छ, सेना राष्ट्रको पहरेदार हो भने सिपाही त्यसको मेरुदण्ड हो। 9 महिनासम्म घाम पानी दिन र रात नभनी राइफलको सिरानी हालेर तालिमको मैदानमा पसिना बगाएका जवानहरू अब राष्ट्रका मेरुदण्ड बनेका छन्। बगाए पसिना तालिममा बग्ने छैन रगत रणभूमिमा भन्ने आदर्शलाई आत्मसात गर्दै विभिन्न तालिम केन्द्रबाट 2087 जना पुरूष तथा 384 जना महिला गरी 2471 जना नयाँ ऊर्जावान जनशक्ति नेपाली सेनाको 263 वर्ष भन्दा लामो ऐतिहासिक विरासतको हिस्सा बनेका हुन्।
1: श्रोता, आजको कार्यक्रममा हामी नेपाली सेनाका विभिन्न वाहिनी अड्डा गढ गुल्म तथा तालिम केन्द्रमा सञ्चालित 9 महिनाको कठोर सैन्य आधार तालिम सम्पन्न गरी सैन्यबाट सिपाहीमा प्रवेश गरेका जवानहरूको अन्तिम दलेल कवाज, उनीहरूको अनुभव, परिवारजनको खुशी र तालिमको महत्व समेटेर तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक सुबेदार मुकुन्द बस्नेत
0: र म प्राविधिक सुबेदार सुजना केसी।

0: एउटा सिपाही हुनका लागि निस्वार्थपन, सच्चाई, अनुशासन, साहस, कुशल युद्धकला जस्ता गुणहरू अनिवार्य शर्त हुन्। यस्ता गुणहरूमा पारंगत बनाउन नवप्रवेशी युवाहरूलाई नेपाली सेनाले विभिन्न युनिटमा सैन्य आधार तालिम सञ्चालन गर्दै आएको छ। यसैबीच गत वर्ष 2082 असार 2 गतेबाट नेपाली सेनाका विभिन्न तालिम केन्द्रहरू सहित 16 स्थानमा सञ्चालित सैन्य आधार तालिम वैशाख 11 गते सम्पन्न भएको छ। उक्त अवसरमा आयोजित छुट्टा छुट्टै कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलिल कवाच प्रदर्शन गरेका थिए।
1: यसै क्रममा त्रिशुली स्थित नम्बर 1 सैन्य तालिम केन्द्रमा सञ्चालित सिसम 83 सैन्य आधार तालिमको बलाधिकृत रथी श्री प्रदीपजङ केसीले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभई तालिम समापन गर्नुभएको थियो। सो अवसरमा उहाँले तालिम सफलतापूर्वक सम्पन्न गरी सिपाहीमा नियुक्त हुनुभएका 528 जना तालिमे सिपाहीलाई बधाई तथा शुभकामना दिनुभयो। उहाँले राष्ट्रको मेरुदण्ड सेना भएकोले जस्तोसुकै विषम परिस्थितिमा पनि विचलित नभई एक कर्मठ, वफादार, इमानदार र अनुशासित सदस्यको रूपमा आफूलाई उभ्याउनु पर्ने बताउनुभयो।
2: सिपाही बलियो भए सेना बलियो हुन्छ र सेना बलियो भए देश बलियो हुन्छ भन्ने यथार्थलाई दृष्टिगत गर्दै कर्तव्य पथमा तपाईँहरूले आफ्नो व्यवसायिक क्षमता, दक्षता र सिप प्रदर्शन गर्दै पेसाप्रति गौरव गर्ने, जस्तो सुकै विषम परिस्थितिमा विचलित नहुने सकारात्मक सोच भएको एक कर्मठ, वफादार, इमानदार, अनुशासित सदस्यको रूपमा आफूलाई खरो रूपमा उभ्याउनु हुनेछ भन्ने विश्वास तपाईँहरूबाट नेपाली सेनाले लिएको छ।
0: यस्तै महाराजगंज स्थित प्यारा तालिम शिक्षालयमा सञ्चालित सिसम 21 सैन्य आधार तालिमको विशेष फौज वाहिनीपति सहायक रथी श्री दिपेन्द्र गुरूङले अन्तिम दलिल कवासको निरीक्षण गर्नुभई उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गर्नुभएको थियो। सो दौरान उहाँले माटोले माग्दैन, आफैले दिनुपर्छ भन्ने यथार्थलाई मनन गर्दै आगामी दिनहरूमा नेपाली सेनाको छवि उच्च राख्न सैनिक मूल्य, मान्यता, परम्परा र सैनिक परिधिभित्र रही कार्य गर्न निर्देशन दिनुभयो।
3: तपाईँको सफल सैनिक जीवन तथा कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु। आजबाट तपाईँहरूमा राष्ट्र, जनता र नेपाली सेनाप्रतिको जिम्मेवारी थप भएको छ। माटोले माग्दैन, आफैले दिनुपर्छ भन्ने यथार्थलाई मनन गर्दै आगामी दिनहरूमा नेपाली सेनाको छवि उच्च राख्न सैनिक मूल्य, मान्यता, परम्परा र सैनिक परिधिभित्र रही कार्य गर्नुहुनेछ भन्ने कुरामा तपाईँलाई म स्मरण गराउन चाहन्छु।
1: यस्तै भक्तपुरको सूर्य विनायक स्थित रणशेर गढमा सञ्चालित सिसम 9 सैन्य आधार तालिमको नम्बर 1 वाहिनीपति सहायक रथी श्री सुनिल सिंह राठौरले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभई समापन गर्नुभएको हो। सो क्रममा उहाँले नवजवानहरूलाई सम्बोधन गर्नुभई तालिममा सिकेको व्यावसायिक क्षमता, दक्षता र सिपलाई पेसागत जीवनमा लागू गरी नेपाली सेनाको गौरवलाई उँचो राख्न निर्देशन दिनुभयो।
4: नेपाली सेनाको सही प्रतिनिधित्व गर्ने, पेसाप्रति गौरव गर्ने, जसोसुकै जटिल र विषम परिस्थितिमा विचलित नहुने सकारात्मक सोच भएको एक कर्मठ, वफादार, इमानदार, अनुशासित सदस्यको रूपमा आफूलाई खरो रूपमा उभ्याउने हुनेछ भन्ने विश्वास नेपाली सेनाले लिएको छ।
0: राष्ट्र सेवाका लागि हरेक नागरिकको आआफ्नै भूमिका रहने भए तापनि सैनिक भई प्रत्यक्ष रूपमा सेवा गर्ने अवसर जो कोहीलाई प्राप्त हुँदैन। यस्तो सौभाग्य प्राप्त गर्ने सैनिकहरू हर हमेशा राष्ट्र र जनताको लागि आफ्नो ज्यान समेत आहुति दिन तत्पर हुन्छन्। साथै सेना हुनु भनेको नै अनुशासन तथा कर्तव्य परायणता जस्ता विशिष्ट गुण भएको प्रमाण समेत हो।
1: यसरी राष्ट्रले विश्वास गरी आफ्नो विशिष्ट गुणहरूको कदर गर्दै निस्वार्थ सैनिकका रूपमा छनौट हुनु आफैमा ठूलो उपलब्धि हो। अझ गौरवशाली इतिहास बोकेको विश्वकै पुरानो सैनिक संगठनको रूपमा परिचित नेपाली सेनाको सदस्य हुनु त झनै गर्वको विषय हो। यो गौरवपूर्ण क्षण र आगामी लक्ष्य सार्दै नवनियुक्त सिपाहीहरू भन्नुहुन्छ।
5: राम सुनिल बुढा, तालिम दौरानमा कतिपय अवस्थामा कठिनाई पनि आयो, कतिपय अवस्थामा रमाइलो पनि भयो। गुरुजीहरूले सम्पूर्ण ट्याक्टिक्सहरू सिकाउनु भयो। वास्तविक लडाईमा चाहिँ हामीले अवश्य सिकेका कुराहरूलाई लागू गर्नेछौँ र आज पास आउट भएर अझै हाम्रो तालिम सकिएको छैन, हामी अझै पनि तिखारिनेछौँ। जसरी हाम्रो पुर्खाहरूले यो इतिहास, यो संस्थालाई अहिलेसम्म जोगाएर बचाइराख्नु भएको छ, हामीहरूले आर्मी संस्थालाई अझै बलियो र देशका जनतालाई हामी अझै सेवा गर्नेछौँ। यो मौका दिने नेपाल आर्मी संस्थालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
6: सिपाही आनन्द गुरुङ, मेरो घर चाहिँ खोटाङ जिल्ला दिक्तेल रूपगढ मध्यगढ नगरपालिका। सेनामा चाहिँ म खेलकुदमा रुचि भएकोले चाहिँ सेनामा प्रवेश गरेको। दुःख परेको सुख चाहिँ कस्तो हुन्छ आज फर्स्ट भए। सुरुमा चाहिँ अलिक गाह्रो गाह्रो कता कता डर लागेको थियो, तर त्यो जोस आएपछि त्यो डर सर हराएर चाहिँ झन् जोस फुर्तीको साथ झन् रमाइलो हुँदो रहेछ। अझ गरौँ गरौँ, अब यो कति छिटो सकिएको छ, अझै धेरै पल्ट गर्नु पाए हुन्थ्यो जस्तो लाग्दो रहेछ। यहाँ जति पनि कुराहरू सिकेको छ त्यही अनुभवहरू लिएर चाहिँ म आउने दिनमा अगाडि बढ्नेछु भन्न चाहन्छु।
0: श्रोता, सैन्य आधार तालिम कठोर तालिम हो। बिहानको झिसमिसेसँगै रातको अन्धकारसम्म विभिन्न अभ्यासमा सरिक भई आफूलाई पोख्त बनाउन हरेक नवप्रवेशी युवाले कड़ा मेहनत गरेका हुन्छन्। यो मेहनतमा परिवारको साथ सहयोग र हौसला पनि उत्तिकै महत्वपूर्ण हुन्छ। त्यसैले तालिमको यो 9 महिनाको अवधि ती परिवारजनका लागि पनि एउटा प्रतीक्षाको घड़ीकै रूपमा रहेको हुन्छ।
7: गीता घरतीलाई एकदमै गर्व लाग्छ, एकदमै खुसी लाग्छ। अझै सधैँ देशको रक्षा गर्दै जाओस्, राम्रो होस्। बाबुले आफ्नो सोचाइ, म त खालि पढाइमा फोकस गरेछु। बाबु चाहिँ आफै पढेर एकदम मिहिनेत गरेर बाबुले त सधैँभरि देशको रक्षा गरोस्, एकदमै राम्रो होस्, अझै ठुलो बनोस्।
8: म राजु काफले, काभ्रे पलानचोक जिल्ला नवबुद्ध नगरपालिका वडा नम्बर 4 बाट। हाम्रो वंशमा यसरी आफ्नो छोरीहरूलाई यसरी दीक्षित भइरहँदाखेरि देख्न पाउँछौँ पाउँदैनौ। अब हिजोसम्म पनि थिएन, अब भोलि पनि होला नहोला, तर एकदम गर्वको महसुस भइरहेको छ। सुरुमा स्कूल पढ्दैदेखि चाहिँ म पुलिस अथवा आर्मीमा जान्छु उसको भित्रदेखिको जुनुन थियो। अनिखेरि त्यहाँबाट स्कूलमा एनसीसी आइरहँदा स्कूलबाट एनसीसीमा कनेक्ट गर्ने अवसर मिल्यो। त्यसबाट कन्टिन्यू अब उसको त्यो इच्छा पनि जागरूक हुँदै गयो। एनसीसीमा पनि राम्रो सफलता प्राप्त
9: प्रदीप पार्की हो, सामाखुसी बस्छु। भाइको पासवर्डको लागि आएको। मेरो भाइको नाम चाहिँ निरज पार्की। अनि यहाँ आउँदाखेरि चाहिँ एकदमै गर्व फिल भइरहेछ कि जब यो यसरी सैनिक ब्यारेकमा छिर्न पाउँदाखेरि र यो मोमेन्टहरू देख्दाखेरि एकदमै राम्रो छ, एकदमै खुसी लागेको छ।
10: सूर्यबहादुर सुनार, घुराई उपमहानगरपालिकाको वार्ड नम्बर 3 देखि। हजारौं युवाहरू विदेश खाडीमा चाहिँ जाने पसिना बगाउने होइन, त्यो गर्नुभन्दा आफ्नो स्वदेशमै नै केही गर्नुपर्छ र देश र जनताको सेवा गर्नुपर्छ भन्ने मेरो एउटा चाहिँ त्यो सोचले पनि देशभक्त बन्नुपर्छ भन्ने त्यो सोचाइले मैले छोरालाई पठाएको हो। आफ्नो चाहिँ परिश्रम देशमै गरेर देशको सुरक्षा गर्ने र नेपाली जनताहरूको सुरक्षा कायम गर्ने गरून् भन्ने चाहिँ मेरो बिडाना चाहिँ त्यो छ। मेरो मात्रै छोरा नभएर हरेक नेपालीको छोराहरू सबैले आफ्नो स्थानमा गरून् भन्ने मेरो चाहिँ सोचाइ।
1: श्रोता, एउटा सिपाहीको काँधमा सिङ्गो देश, करोडौं जनताको भविष्य र सुरक्षाको गहन जिम्मेवारी रहेको हुन्छ। त्यसैले देशको अभिभार बोकेका सिपाहीमा थकान र मनमा हारको कुनै स्थान हुँदैन। एउटा साधारण नागरिकलाई अनुशासित र साहसी सिपाही बनाउँदै शत्रुको अगाडि सधैँ अटल र अभिमानी रहने सामर्थ्य तालिमले नै दिन्छ।
0: यही ज्ञान सिप प्रदान गर्ने महत्वपूर्ण भूमिका सैन्य तालिम केन्द्रले खेलिरहेको छ, जसले नवजवानलाई पेशागत दक्षता सिप प्रदान गरी एक सच्चा सिपाही बन्न प्रेरित गरिरहेको हुन्छ। एक साधारण नागरिकलाई सबल तथा सक्षम सिपाहीमा रूपान्तरण गर्ने यो प्रक्रियामा तालिम केन्द्र र तालिम शिक्षकको भूमिका कस्तो रहन्छ त? प्यारा तालिम शिक्षालयका शिक्षक अधिकृत सेनानी श्री शिव लम्साल र नम्बर 1 सैन्य तालिम केन्द्रका सेनानी श्री क्षेत्रजङ हमाल,
11: उनीहरूमा चाहिँ गर्छु भन्ने भावना जागृत होस् भन्ने हिसाबले पनि हामीले हरेक दिन चाहिँ हामीले रोल कल मार्फत पनि उनीहरूलाई जानकारी गराइरहेछौँ, उनीहरूलाई मोटिभेट गरिराखेका हुन्छौँ र आज के गरियो, भोलि के गर्ने भन्ने कुराको पनि समीक्षा प्लस योजना पनि गर्छौँ। उनीहरू सँगसँगै बस्छौँ, उनीहरूसँगै हिँड्दै बस्दै गर्दाखेरि उनीहरू पनि हामीसँग अझै मोटिभेट नै हुन्छ। अझ भन्ने हो भने हामीले चाहिँ हरेक चरण चरणमा चाहिँ उनीहरूको काउन्सिलिङ पनि लिने गरेका छौँ। त्यो काउन्सिलिङले गर्दाखेरि पनि उनीहरूको पीर मर्काहरू जस्तो के छ, समस्याहरू के छ, हामीले प्रत्यक्ष रूपमा बुझ्न पाइन्छ र त्यस्तै हामी पनि आफै शिक्षकहरू बसेर त्यसलाई चाहिँ त्यस्तो खालको समस्यालाई कसरी निराकरण गर्न सकिन्छ भनेर हामी चाहिँ कोर्डिनेट गरेर मिटिङ बसेर त्यही अनुसारको हामीले चाहिँ उनीहरूको समस्याहरूलाई सुझाउनतर्फ पनि गरिरहेका छौँ। त्यसले गर्दाखेरि उनीहरूले चाहिँ आफूलाई आफूमा देखेको समस्याहरू यस्तो छ भन्ने कुरा समस्याको पनि समाधान पाउँदाखेरि चाहिँ उनीहरू झन् मोटिभेट भएको देखिन्छ।
12: तालिम अधिकृतको भूमिका चाहिँ यो नेपाली सेनाले तालिम निर्देशिका 2077 बहुमुखी चाहिँ नव प्रवेशी व्यक्तिहरूलाई चाहिँ तालिम गराउने उनीहरूको तालिम सुरुवात गर्नुभन्दा अगाडि सम्पूर्ण व्यवस्थाहरू गरी तालिमको योजना गर्ने र तालुकोटासँग समन्वय गरी व्यवस्थित पारदर्शी र स्पष्ट ढंगले तालिम सञ्चालन गराउने मुख्य भूमिका छ। सैन्य आधार तालिम भनेको नवप्रवेशी गैर सैनिक व्यक्तिहरूलाई एउटा मिलिटरी प्याटर्नमा ढाल्नलाई तालिम गराइन्छ। त्यसको लागि इनिसियल फेजदेखि हामीले ससाना कुराहरूलाई सूक्ष्म ढंगले चाहिँ मोनिटर गरेर तालिमहरू कन्डक्ट गराइन्छ र यो सैन्य आधार तालिममा विशेष त हामीले उनीहरूलाई चाहिँ बिस्तारै ग्रेजुअली चाहिँ तालिमहरू कन्डक्ट गराउँदै लगिन्छ भने यो सैन्यबाट तालिम सिपाहीमा प्रवेश गर्ने सम्पूर्ण शिक्षार्थी भाइ बहिनीहरूलाई आगामी तिनीहरूको यो सैन्य करियर चाहिँ राम्रो बनोस् हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
1: नेपाली सेनाको एउटा विशिष्ट सुन्दरता भनेकै यसको विविधता हो। मेचीदेखि महाकालीसम्मका विभिन्न समुदाय भाषा भाषी र फरक फरक संस्कृति एउटै संगठनको ओतमुनि भेटिनुले नेपाली सेनाको समावेशी रंगलाई चहकिलो बनाउँदै आएको छ। यसरी फरक पृष्ठभूमि फरक बानी व्यवहार र बुझाई बोकेर आएका गैर सैनिक व्यक्तिलाई एउटै लय एउटै अनुशासन र एउटै लक्ष्यमा बाँध्न सक्नु तालिमको सबैभन्दा चुनौतीपूर्ण र सुन्दर पक्ष हो। एउटा सामान्य नागरिकलाई सैनिक जीवनको कठोर साँचोमा ढाल्ने यस प्रक्रियाका अनुभव र अवसर बारे तालिम शिक्षक हुँदा सरिता नेपाल र प्युट खगेश्वर रेग्मी भन्नुहुन्छ,
13: आफूले ट्रेनिङ गराएर पठाएका ती सिभिललाई अहिले सेना बनाएर पठाइयो, उनीहरू अब ठुलो ठुलो माथि माथि पुग्छन्, एकदम गर्व लाग्छ उनीहरूलाई देख्दा चाहिँ। हामी त कहिले उनीहरू बाबा मम्मी जस्तो पनि हुनुपर्छ, कहिले साथी कहिले इन्स्ट्रक्टर रूपमा हामी सबै रूपमा उनीहरूसँग घुलमिल भएर तालिम गराउँदा चाहिँ उनीहरूलाई राम्रो हुन्छ। उनीहरूलाई चाहिँ के भन्न चाहन्छु भने अझै राम्रो उन्नति प्रगति गर्दै जानुहोस्, हामीले तपाईँहरूलाई जसरी सिकाए तपाईँहरूले पछि आउने चेलाहरूलाई चाहिँ यही हिसाबले राम्रोसँग सिलाउनु अझै अगाडि बढ्न प्रोत्साहन दिनुहोस् भनेर चाहिँ एकदम गर्व लाग्छ उनीहरूलाई देखेर।
14: यो चाहिँ एकदम मलाई अवसर जस्तो पनि लाग्छ नेपाली सेनामा आफूले सिकेका कुराहरूलाई सिकाउन पाउँदाखेरि चाहिँ आफूले आफैलाई चाहिँ गर्व लाग्छ। तालिमको क्रममा चाहिँ यिनीहरू बेसिक भएको भएर ड्रिल सिकाउँछ, हतियार सम्बन्धी सिकाउँछ यिनीहरूलाई, मेजर ट्याक्टिस माइनर ट्याक्टिसहरू चाहिँ नर्मल सिकाइरहेको।
0: श्रोता, तालिमको मैदानमा बगाएको पसिना र हासिल गरेको ज्ञान नै सिपाहीको असली हतियार हो। तालिमको कठोर दिनहरू संयमता पूर्वक पार गरी परिश्रम र लगनशीलतालाई निरन्तरता दिँदै तालिम पूरा गरेको क्षण नवनियुक्त सिपाहीहरूको लागि अविस्मरणीय बन्ने गर्दछ।
15: त्यसको माया अनि आफ्नो घर परिवारको खुसी अनि आफ्नो सपना पूरा गर्नको लागि आर्मी अबको योजना देशको लागि सुरक्षामा खटिनु छ। गुरुजीलाई धन्यवाद दिन चाहन्छु, हामीलाई राम्रोसँग सिकाउनु भयो।
16: चेतन गुरुङ, अनुशासन नै सेनाको पहिलो जग हो जस्तो लाग्छ मलाई। यो कुरा चाहिँ हाम्रो गुरुबाहरू लगायत शिक्षालय परिवारले मलाई एउटा सच्चा सिपाही हुन सिकाएको छ र म आफ्नो कर्तव्यप्रति सधैँ वफादार रहेर काम गर्नेछु।
1: सैन्य आधार तालिम पूरा गरेसँगै संस्थाले समेत नयाँ जनशक्ति प्राप्त गर्दछ। नयाँ ऊर्जाका साथ संस्थामा थपिएका यस्ता जनशक्ति राष्ट्रकै सम्पत्ति हुन्। सैन्य आधार तालिमको दीक्षान्त समारोहमा आमन्त्रित स्थानीय जनप्रतिनिधि र संचार कर्मीले समेत नव प्रवेशीहरूमा देशको सुन्दर र सुरक्षित भविष्य देखेका छन्।
17: अहिले जुन परिस्थिति अवस्थामा नेपाली सेनाले जनताको चाहिँ बीचमा जनताको मन बीच जितेर जुन चाहिँ अगाडि बढेको छ, यसमा हामी आफू पनि गर्व मान्दै छौँ। अझ चाहिँ बढी परिष्कृत भएर चाहिँ अगाडि बढ्नेछ भन्ने मैले आशा पनि लिएकै छु।
18: राम हरि नेउपाने हो, घर नुवाकोटमै बसेर पत्रकारिता गरिरहेको छु। सुरक्षाको प्रमुख जिम्मेवारी सम्हाल्दै आएको नेपाली सेनामा थप दक्ष जनशक्तिहरू निर्माण भइरहँदाखेरि चाहिँ यो देशको गरिमा, यो देशको व्यवस्थापन, यो देशको सुरक्षामा थप अझ बढी हामीलाई विश्वास र आकर्षक बनाएको छ। राष्ट्रको सुरक्षा गर्ने, विपद व्यवस्थापन गर्ने, अन्तर्राष्ट्रिय स्तरमा समेत शान्ति स्थापना गर्नको लागि नेपाली सेनाको जुन भूमिका रहेको छ, अहिले सिपाही हुनुभएका कर्मठ इमान्दार जनशक्तिहरूबाट चाहिँ यो देशको रक्षाको लागि हामी सम्पूर्णलाई नेपाल र नेपालीको रक्षार्थको लागि चाहिँ एउटा थप उत्साह र उमङ्गहरू पनि फैलिएको छ। यसले नेपाली सेना आम जनमानसमा, आम नागरिक जनसमुदाय स्तरसम्म एउटा नयाँ सम्बन्ध स्थापित गर्नको लागि, आपसी सामिप्यता बढाउनको लागि, आपसी सम्बन्ध स्थापित गर्नको लागि चाहिँ ठूलो योगदान दिएको छ। यसलाई हेर्दाखेरि रमाइलो रोमाञ्चक सँगसँगै हाम्रो थप जिम्मेवारीहरूलाई पनि एक आपसमा बढाएको महसुस भएको छ।
0: पक्कै पनि एउटा सिपाही योद्धा मात्र नभई समाजको भरोसा र विकासको संवाहक पनि हो। हालै सैन्य आधार तालिम पूरा गरेका 2471 जनाको संख्या सानो लागे पनि संस्थागत जीवनका लागि ठूलो संख्या हो। जननी जन्मभूमिस्थ स्वर्गादपी गरिएसीको मर्मलाई सिरोपर गर्दै राष्ट्र सेवालाई नै जीवनको अन्तिम लक्ष्य बनाउने शपथ खाएका तालिमी सिपाहीहरूको कान्धमा राष्ट्रिय जिम्मेवारी समेत थपिएको छ।
1: दीक्षित भएका यी नवायुक्त जवानहरूले राष्ट्रिय झण्डालाई साक्षी राखी लिएको शपथ अब देशकै शक्ति बनेको छ। राष्ट्रको रक्षा सेवा र सम्मानमा समर्पित नेपाली सेनाका नव सिपाहीहरूको यो 9 महिनाको कठोर तालिम पसिनाको मेहनत र अनुशासनको अभ्यासले उनीहरूलाई साधारण नागरिकबाट सक्षम सिपाहीमा रूपान्तरण गरेको छ। मातृभूमिको रक्षा जनताको सेवा राष्ट्रको गौरव र देशको झण्डालाई सधैँ उच्च राख्ने संकल्पसहित अघि बढेका नवजवानहरूलाई नेपाली सैनिक रेडियो कार्यक्रमको तर्फबाट सफल कार्यकालको शुभकामना।
19: श्रोता, यस प्रस्तुति सँगै आजको लागि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रमबाट प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाई सँगै म प्राविधिक अमलदार चरित्र खत्री पनि बिदा हुन्छु। नमस्ते।
20: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
21: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
20: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
22: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560-35394।
23: कम्पनी प्राइवेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
24: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
25: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
24: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
25: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
24: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
25: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
24: सचेत बनाउ।
25: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कारखाना होटल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डरका लागि सम्पर्क 97050 50508, 97055055 07, मुसरा 7 चिकन बिरयानी, हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
2: वेस्ट सल्फर ने ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
1: अब सब को लागी वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवा को लागि वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इंटरनेट र टीवी सर्विस सेवा को लागि वेब सर्फर घर घर मा फाइबर इंटरनेट र टीवी सर्विस
3: कन्ट्याक्ट 0615530050 0615589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको 9 बजेको छ।
7: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860285575 9860715947 9560325575।
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

किन किन आफ्नै भाउ झारौं जस्तो लाग्यो तिमीलाई जिताउन हारौं जस्तो लाग्यो आफैलाई रित्याएर तिमीलाई खुसी राख्न मेरा सारा इच्छाहरू मारौं जस्तो लाग्यो।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दिप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9271714
3: छोरोलाई खेलकुदको सामान छोरीलाई स्टेसनरी सामान यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ
4: ल दिदी बहिनी यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा हो त्यही जानुहोस् न तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ
3: हजुर प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू खेलकुद साथै स्टेसनरी सामानहरू फोटोकपी प्रिन्ट बाइन्डिङ रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क नवविद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर प्रोप्राइटर मिनराज खड्का फोन नम्बर 061-535-651 सम्झनुहोस् है नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
6: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840201127
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम। हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
0: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
0: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
0: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460-35111। सम्पर्क नम्बर फेरि एकपटक 98460-35111।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
2: मद्यपान र धूम्रपान सेवन नगरौं,
3: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110 99, 98284420 20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
4: सूचना, शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्सक्राइब गरी हामी सँगै रहनुहोला।

0: तपाई सुत्न लाग्नु भएको हो? सुत्नु अघि घरमा बिरामी भए औषधि खाए नखाएको, घरका झ्याल ढोकामा चुकुल लगाए नलगाएको, ग्यासको रेगुलेटर र घरका धाराहरू बन्द गरेको नगरेको ख्याल गरौ, हुन सक्ने दुर्घटनाबाट बचौ।
1: जनहितका लागि रेडियो सफलता 103.4 MHz।
2: अनलाइनमा सस्तो दरमा सामानहरू देखाई अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओटीपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढ़िरहेकाले यसप्रति सावधान रहनुहुन अनुरोध गर्दछौ।
3: कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने ओटीपी दिने नगरौ, ठगी हुनबाट बचौ।
0: जनहितका लागि रेडियो सफलता 103.4 MHz।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह 84 सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98460-43853।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
6: अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ सायत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ प्रभात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल जेठ महिनाको 1 गते शुक्रबार, ईस्वी सम्वत मे 15 तारीक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सर। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। वसन्त ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार शुद्ध ज्येष्ठ कृष्ण पक्ष चलिरहेको छ। सौरमान अनुसार आज शुद्ध ज्येष्ठ कृष्ण पक्षको त्रयोदशी तिथि बिहानमा 6:19 त्यसपछि चतुर्दशी तिथि लाग्नेछ। नक्षत्रमा अश्विनी रातिमा 8:16 त्यसपछि अनुराधा नक्षत्र लाग्नेछ। विष्कुम्बाद योगमा प्रीति 26:14 त्यसपछि आयुष्मान योग लाग्नेछ। करुणमा भद्रा अहोरात्र रहनेछ। आनन्दादि योगमा आज वज्र योग रहनेछ। सूर्य मेष राशिमा, चन्द्रमा मीन राशिमा रहनेछन्। आजको दिनमान 33:36 अर्थात 13:32 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रही बिहानमा 5:17 विभीषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:45 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 3:38 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 5:15 रहेको छ। आज अन्तर्राष्ट्रिय परिवार दिवस रहेको छ।
0: पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि हुने व्यक्तिहरूको लागि आज समय राम्रो रहेको छैन। आमा तथा आफन्तसँग मनमुटाव बढ्ने र गलत आश्वासन बाँड्नले समस्या आउन सक्छ। सवारी साधन चलाउँदा तथा टेक्निकल क्षेत्रसँग सम्बन्धित काम गर्दा निकै ख्याल गर्नुहोला। घर जग्गाको कारोबारबाट घाटा लाग्नेछ। यात्रा गर्दा विशेष सतर्क हुनुपर्नेछ। अध्ययनमा अलि बढ़ी नै समय दिए मात्र नतिजा आफूतिर ल्याउन सक्नुहुनेछ। राजनीति तथा समाज सेवामा जनताको आलोचना हुनेछ। अब दोस्रो राशि वृष राशि। वृष राशि हुने व्यक्तिहरूका लागि पनि समय खराब छ। प्रतिस्पर्धी हरेक क्षेत्रमा हावी हुँदा समयमा काम सिद्ध्याउन मुस्किल पर्नेछ। अध्ययन तथा अनुसन्धानको क्षेत्र कमजोर हुने हुनाले तपाईँको कमजोरीको अरूले फाइदा उठाउन सक्नेछन्। माया प्रेम तथा पति पत्नी बीचमा अरूको नकारात्मक टिक्का टिप्पणीले अविश्वास पैदा हुनेछ। ख्याल गर्नुहोला। मानव निर्मित साधन तथा प्राकृतिक स्रोत साधनको